सुबह प्रभात। मीडियम वेव 213.67 मीटर तथा 1404 किलोहर्ट्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 23 गते, तदनुसार ईस्वी सन 2026 जुलाई महिनाको 7 तारीक आज मंगलबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानको 6:33 भइरहेको छ र प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनुभएका हाम्रा सम्पूर्ण रेडियो प्रेमी श्रोतागणलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं प्रातकालीन सेवा यस मंगल ध्वनिबाट।

आदरणीय श्रोता, राष्ट्रपिता महात्मा गांधी भन्नुहुन्छ, अरूको सेवामा हराइदिनु नै आफूलाई खोज्ने सबैभन्दा राम्रो तरिका हो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्दछौ कार्यक्रम भक्ति प्रभात।

ईश्वरको इच्छाभन्दा ठूलो कुनै योजना हुँदैन। ईश्वरीय आराधना कार्यक्रमको भक्ति प्रभातको पर्खाईमा रहनुभएका अनुयायी हाम्रा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा आध्यात्मिक नमन। यस प्रातकालीन समयलाई भक्तिमय बनाउन भनी आज हामी लिएर आएका छौं कलाकार लता मंगेशकरको सुमधुर स्वरमा सजिएका केही भक्तिमय भजनहरू। त श्रोता, अब कार्यक्रमको शुरूआत गरौं कलाकार लता मंगेशकरको स्वरमा रहेको यस भजनबाट।

मन शान्त भए भगवान आफै नजिक हुन्छ। प्रार्थनाले असम्भवलाई पनि सम्भव बनाउँदछ। हजुर श्रोता, यहाँहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम भक्ति प्रभात अन्तर्गत एक कलाकार लता मंगेशकरको स्वरमा सजिएका केही वचनहरू। त श्रोता, आउनुहोस् अब फेरि श्रवण गरौं कलाकार लता मंगेशकर अनि पण्डित भीमसेन जोशीको स्वरमा रहेको यस वचनलाई।

आदरणीय श्रोता, यसै भजन कक्षात्मा कार्यक्रम भक्ति प्रभात आजलाई पनि यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। त श्रोता, अब प्रस्तुत छ आज बिहान प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 पुनः यस केन्द्रबाट सुनाउनेछौ कार्यक्रम गोल्डन मेलोडिज। 7:25 सुनाउनेछौ आकाशवाणी खरसाङ केन्द्रबाट समय प्रसार गरी नेपाली भाषामा समाचार। 7:35 विविध जानकारी तथा ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम प्रस्तुत गर्नेछौ भने 8:00 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसार गरी सुनाउनेछौ क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलङ केन्द्रबाट समय प्रसार गरी सुनाउनेछौ अंग्रेजी भाषामा समाचार। 8:40 पुनः यस केन्द्रबाट लिएर आउनेछौ कार्यक्रम गीतिमाला। 9:00 सुनाउनेछौ मुख्य समाचार। 9:02 सुनाउनेछौ कार्यक्रम चित्रांजली। 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम नेपाली देशभक्ति गीत। 10:00 सुनाउनेछौ मुख्य समाचार र 10:02 सुनाउनेछौ कार्यक्रम ताजेतरानी। यसै गरी 10:30 आकाशवाणी दिल्ली केन्द्रबाट समय प्रसार गरी सुनाउनेछौ एफएम गोल्डमा कार्यक्रमहरू। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो जानकारी। सो पूरा भयो। यो आकाशवाणी गान्तोक हो। अहिले समय बिहानको 6:55 हुने लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

प्रिय श्रोता, कार्यक्रमलाई अघि बढ़ाउँदै अब फेरि अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं। चलचित्र यवनबाट। यो चलचित्र सन् 1973 सालमा निर्माण भएको थियो भने यस चलचित्रको निर्देशक रंजन बोस हुन् अनि निर्माता एनपी सिंह, अनिल धवन, योगिता बाली, सुजित कुमार अनि कबीर बेदी जस्ता कलाकारहरूले यस चलचित्रमा मुख्य रूपमा अभिनय गरेका छन्। त आउनुहोस् श्रोता, अब सुनौ कलाकार किशोर कुमारको स्वरमा रहेको गीत चलचित्र यवनबाट।

आदरणीय श्रोताहरूलाई सदाबहार हिन्दी गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब पनि हामी यस कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं र यहाँहरूलाई कार्यक्रममा अन्तिम गीत सुनाउन लागिरहेका छौं। 17 अप्रेल सन् 1974 बक्स अफिसमा आएको चलचित्र आपकी कसमबाट लिएको गीत। यस चलचित्रको निर्देशक र निर्माता जे ओम प्रकाश हुन् भने चलचित्रमा राजेश खन्ना, मुमताज, संजीव कुमार रहमान अनि आशरानी जस्ता कलाकारहरूले मुख्य रूपमा अभिनय गरेका छन् र साथै चलचित्रमा आरडी बर्मनले संगीतहरू आवद्ध गरेका छन्। त श्रोता स्वीकार गर्नुहोस् कार्यक्रमको यो अन्तिम गीत चलचित्र आपकी कसमबाट गायक कलाकार लता मंगेशकर अनि किशोर कुमारको युगल स्वरमा।

यतिन्जेल श्रोताहरूले कार्यक्रम गोल्डन मेलोडिजमा सदाबहार हिन्दी गीतहरू सुनेर मनोरञ्जन लिइरहनु भएको थियो र यसै गीतका साथ आजलाई पनि यस कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं र हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानको 7:25 भइरहेको छ र अब सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समय प्रसार गरी नेपाली भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

0: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको आफ्नो औपचारिक भ्रमणको दोस्रो दिन आज धेरै उच्चस्तरीय बैठकहरू गर्नुहुनेछ। इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले रक्षा, व्यापार, ऊर्जा, खाद्य सुरक्षा, शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित धेरै सम्झौताहरूको मार्ग प्रशस्त गर्ने अपेक्षा गरेको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर अनि बहराइनमा राजा हमद बिन इसा अल खलिफाले द्विपक्षीय साझेदारीलाई अझ सुदृढ पार्ने तरिकाहरूमा छलफल गर्नुभएको छ। जनजातीय मामला मन्त्रालयले आजदेखि उडिसाको भुवनेश्वरमा दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ अनि फिफा विश्व कप फुटबलको राउण्ड अफ 16 एक रोमाञ्चक म्याचमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गरेर क्वार्टर फाइनलमा स्थान बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डोनेसियाको आफ्नो औपचारिक भ्रमणको दोस्रो दिन आज धेरै उच्चस्तरीय बैठकहरू गर्नुहुनेछ। दिनको शुरूआत बिहान 10:30 औपचारिक स्वागत र अतिथि पुस्तकमा हस्ताक्षरसँग गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री मोदी इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले एक समिति बैठक गर्नेछन्। त्यसपछि द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न र प्रमुख क्षेत्रहरूमा सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरू छलफल गर्न प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नेछन्। दुई नेताहरूले पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढ़ाउने उद्देश्यले समझदारी ज्ञापन पत्र एमओयू को आदान प्रदान पनि देख्नेछन्। प्रधानमन्त्रीको सम्मानमा राष्ट्रपति प्रबोवो सुबियान्तोले आयोजना गरेको राज्य भोजसँगै दिनको भेटघाट समाप्त हुनेछ। पछि प्रधानमन्त्री मोदीले कम्प्लेक्स पार्लियामेन्ट रिपब्लिकन इण्डोनेसिया इण्डोनेसियाली संसद परिसरमा कार्यक्रमहरूमा भाग लिनुहुनेछ, जहाँ उहाँले दुई राष्ट्रहरू बीचको संसदीय सहयोगको महत्वलाई प्रकाश पार्नुहुनेछ। उहाँ भारतीय समुदायको सदस्यहरूसँग अन्तर्क्रिया गर्न सामुदायिक कार्यक्रममा पनि भाग लिनुहुनेछ। यो भ्रमणले भारत इण्डोनेसिया व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने र दुई देशहरू बीचको लामो समयदेखिको मित्रतालाई बलियो बनाउने अपेक्षा गरिएको छ। इण्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले रक्षा, व्यापार, ऊर्जा, खाद्य सुरक्षा, शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित धेरै सम्झौताहरूको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। यससँगै भारत र इण्डोनेसिया आफ्नो विस्तृत रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न तयार छन्। एक निजी समाचार च्यानलसँग कुरा गर्नुहुँदै चक्रवर्तीले यो भ्रमणले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीको भ्रमणले समुद्री र आर्थिक सम्बन्धहरूलाई बलियो बनाउनेछ र उदयमान क्षेत्रहरूमा सहयोगलाई गहिरो बनाउनेछ। भारत र इण्डोनेसिया बीचको सम्बन्ध सकारात्मक दिशामा अघि बढ़िरहेको र प्रधानमन्त्रीको भ्रमणले यो प्रवृत्तिलाई अझ बलियो बनाउने राजदूत श्री चक्रवर्तीले बताउनुभयो। उहाँले भन्नुभयो, दुई देशहरूले पाँच प्रमुख क्षेत्रहरूमा सहयोगका पहलहरूको घोषणा गर्ने सम्भावना छ। यसमा रक्षा र समुद्री सुरक्षा, व्यापार र लगानी, खाद्य सुरक्षा र मल सहयोग, ऊर्जा सुरक्षा र महत्वपूर्ण खनिजहरू, शिक्षा र स्वास्थ्य सेवाहरू समावेश छन्। दुई देश बीचहरूको घनिष्ठ सम्बन्धहरूले उल्लेख गर्नुहुँदै श्री चक्रवर्तीले भन्नुभयो, भारत र इण्डोनेसिया सामरिक साझेदार हुन्। यी दुई देश एकअर्काको निकै नजिक छन्। उहाँले भन्नुभयो कि भारतको निकोबार द्वीप समूह इण्डोनेसियाको आचेह प्रान्तबाट मात्र 160 किलोमिटर टाढा छ, जसले हिन्द प्रशान्त क्षेत्रमा समुद्री सम्बन्धको महत्वलाई दर्शाउँदछ। केन्द्रीय सहकारी मन्त्री अमित शाहले विगत 5 वर्षमा सहकारी मन्त्रालयले सहकारी क्षेत्रसँग सम्बन्धित लगभग 30 करोड़ मानिसहरूको जीवनमा नयाँ ऊर्जा भरेको बताउनु भएको छ। नयाँ दिल्लीमा सहकारी मन्त्रालयको 5 स्थापना दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै श्री शाहले भन्नुभयो कि 2021 प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्थापित मन्त्रालयले सहकारी पारिस्थितिक प्रणालीलाई आधुनिक, पारदर्शी, प्रविधि संचालित र प्रतिस्पर्धी पारिस्थितिक प्रणालीमा रूपान्तरण गरेको छ। उहाँले उल्लेख गर्नुभयो, मन्त्रालयले सहकारी क्षेत्रको सामना गरिरहेका प्रमुख चुनौतीहरू पहिचान गरेको छ। यसको विकास र समस्याहरूको समाधानको लागि एक व्यापक रोडम्याप तयार गरेको छ र सम्पूर्ण पारिस्थितिक प्रणालीलाई आधुनिकीकरण गर्ने सुविधाहरू लागू गरेको छ। उहाँले भन्नुभयो, जब देशले 2047 आफ्नो स्वतन्त्रताको शताब्दी मनाउँछ, सहकारी आन्दोलनले समृद्ध भारतको लागि बलियो जगको रूपमा काम गर्नेछ। जुलाई 6, 2021 मन्त्रालयको गठनको सम्झना गर्नुहुँदै श्री शाहले भन्नुभयो, यो निर्णयले सहकारी क्षेत्रसँग सम्बन्धित लाखौं मानिसहरूको 75 वर्ष लामो प्रतीक्षाको अन्त्य गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले बहराइनमा राजा हमद बिन ईसा अल खालिफासँग भेट गर्नुभयो। दुई नेताले द्विपक्ष साझेदारीलाई अझ सुदृढ पार्ने तरिकाहरूमा छलफल गर्नुभयो। डाक्टर जयशंकर चार खाड़ी देशहरूको भ्रमणको दोस्रो चरणको रूपमा कतारबाट बहराइन पुग्नुभयो। उहाँको यस भ्रमणमा कुवेत र ओमानको भ्रमण पनि समावेश छ। विदेश मन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना राजा हमद बिन ईसा अल खालिफालाई सुनाउनुभयो। डाक्टर जयशंकरले बहराइनमा प्रवासी भारतीयहरूको सुरक्षा र कल्याण सुनिश्चित गरेकोमा धन्यवाद दिनुभयो। श्री जयशंकरले बहराइनमा रहेका भारतीय समुदायका सदस्यहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। आफ्नो भ्रमणको क्रममा डाक्टर जयशंकरले द्विपक्षीय सम्बन्धलाई अगाडि बढ़ाउन र क्षेत्रीय विकास र पारस्परिक हितका मुद्दाहरूमा विचार आदान प्रदान गर्न चारै खाड़ी देशका आफ्ना समकक्षीहरू र शीर्ष नेताहरूसँग भेट गर्दै हुनुहुन्छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @ARNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जनजातीय मामिला मन्त्रालयले आजदेखि ओडिसाको भुवनेश्वरमा दुई दिने राष्ट्रिय कार्यशाला आयोजना गर्दछ, जुन जनजातीय अनुसन्धान संस्थानहरूलाई सुदृढ पार्न केन्द्रित हुनेछ। केन्द्रीय जनजातीय मामिला मन्त्री जुअल ओरामले कार्यशालाको उद्घाटन गर्नुहुनेछ, जसमा लगभग 200 प्रतिनिधिहरूको सहभागिता हुनेछ। यस अवसरमा जनजातीय मामिला मन्त्रालय र वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय बीच एक सम्झौता ज्ञापनमा हस्ताक्षर हुनेछ। कार्यक्रमको क्रममा ट्राइबेक्स नामक डिजिटल लर्निङ प्लेटफर्म पनि शुरू गरिनेछ। यो प्लेटफर्म आदिवासी कला संस्कृति भाषाहरू र परम्परागत ज्ञान र सिप विकासमा समर्पित हुनेछ। कार्यशालाको उद्देश्य देशभरका जनजाति अनुसन्धान संस्थानहरूको कार्यप्रणालीको समीक्षा गर्नु र तिनीहरूलाई जीवन्त ज्ञान संस्था, सांस्कृतिक स्रोत केन्द्र र विकासको लागि नीति समर्थन केन्द्रमा रूपान्तरण गर्न व्यापक एजेण्डा विकास गर्नु हो। सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नेशनल हाइवेज लजिस्टिक्स म्यानेजमेन्ट लिमिटेडको समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। उहाँले देशभरका बहुमोडल लजिस्टिक पार्क, रोपवे, अन्तरमोडल स्टेशनहरू र वेबसाइट सुविधाहरू समावेश गर्ने परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुभयो। बैठकको क्रममा मन्त्रीले भविष्यको लागि तयार र एकीकृत यातायात इकोसिस्टम सिर्जना गर्न यी क्रान्तिकारी पहलहरूको रणनीतिक महत्वमा जोड दिनुभयो। उहाँले भन्नुभयो यी परियोजनाहरूले बहुमोडल कनेक्टिभिटीलाई सुदृढ पार्ने, नयाँ आर्थिक अवसरहरू सिर्जना गर्ने, सन्तुलित क्षेत्र विकासलाई बढ़ावा दिने र भारतको समग्र लजिस्टिक प्रतिस्पर्धात्मकता बढ़ाउनेछन्। श्री गडकरीले परियोजना कार्यान्वयनमा बाधा पुर्याउने प्रमुख चुनौतीहरूको पनि मूल्यांकन गर्नुभयो र सबै सम्बन्धित सरकारवालाहरूलाई प्राथमिकताका आधारमा अवरोधहरू समाधान गर्न र कामको गतिलाई तीव्र पार्न निर्देशन दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारतको छाला र जुत्ता उद्योगको निर्यात लगभग 4.5 अरब डलर रहेको बताउनु भएको छ। 38 विकसित देशहरूले स्वतन्त्र व्यापार सम्झौता मार्फत आफ्नो बजार खोलेकोले वृद्धिको अपार सम्भावना छ। यी देशहरूमा ब्रिटेन, ओमान, यूएई र अन्य समावेश छन्। नयाँ दिल्लीमा छाला निर्यात परिषद राष्ट्रिय निर्यात उत्कृष्टता पुरस्कार 2024-25 समारोहमा बोल्नुहुँदै श्री गोयलले उल्लेख गर्नुभयो इक्वेडर सहित धेरै देशहरू भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्न इच्छुक छन्, जसले गर्दा भारतीय निर्यातकर्ताहरूका लागि नयाँ अवसरहरू सिर्जना हुनेछन्। शनिबार भारतीय नौसेनाले विशाखापट्टनममा आफ्नो 6 स्वदेशी प्रोजेक्ट 17A स्टील फ्रिगेट महेन्द्रगिरी F-38 का जल अवतरण गर्नेछ। रक्षा मन्त्रालयले यो स्टील फ्रिगेट भारतीय नौसेनाको युद्धपोत डिजाइन ब्यूरोद्वारा आन्तरिक रूपमा डिजाइन गरेको र मुम्बई स्थित माझगान डक सिप बिल्डर्स लिमिटेडद्वारा निर्माण गरेको बताएको छ। जहाजको नाम पूर्वी घाटमा रहेको राष्ट्रिय महेन्द्रगिरी पर्वत श्रृंखलाको नाममा राखिएको छ। मन्त्रालयले उल्लेख गरेको छ यो जहाज लचिलोपन, शक्ति र अटल संकल्पको प्रतीक हो। फिफा विश्वकप फुटबलको राउण्ड अफ 16 को एक रोमाञ्चक म्याचमा स्पेनले पोर्तुगललाई 1-0 पराजित गरेर क्वार्टर फाइनलमा स्थान बनाएको छ। स्पेनका मिकेल मेरिनोले 90 मिनटमा निर्णायक गोल गरेर दागेर जीत पक्का गरे। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डोनेसियाको आफ्नो औपचारिक भ्रमणको दोस्रो दिन आज धेरै उच्चस्तरीय बैठकहरू गर्नुहुनेछ। इण्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले रक्षा, व्यापार, ऊर्जा, खाद्य सुरक्षा, शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित धेरै सम्झौताहरूको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर अनि बहराइनमा राजा हमद बिन ईसा अल खलिफाले द्विपक्षीय साझेदारीलाई अझ सुदृढ पार्ने तरिकाहरूमा छलफल गर्नुभएको छ। अनि फिफा विश्वकप फुटबलको राउण्ड अफ 16 को एक रोमाञ्चक म्याचमा स्पेनले पोर्चुगललाई 1-0 ले पराजित गरेर क्वार्टर फाइनलमा स्थान बनाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 9 बजे समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: मिडियम वेभ 213.67 मिटर अर्थात 1604 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानको 7:36 भइरहेको छ र अब पनि यहाँ समक्ष प्रस्तुत गर्दछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। खुशबु, आज पर्यो 7 तारीक,
1: 7 महिना
0: हजुर जुलाई है
1: हजुर।
0: र आज चाहिँ कार्यक्रमको हामी थालनी गर्न चाहन्छौ। एउटा दिवस परेको छ, त्यो हो ग्लोबल फर्गिभनेस डे, अर्थात भनौँ वैश्विक क्षमादान दिवस। तपाईँले कसैलाई क्षमा दिनुभएको छ?
1: हजुर, मैले त दिनुपर्ने जस्तो लाग्दैन कि, तर मलाई चाहिँ दिनुपर्ने जस्तो लाग्छ। थुप्रैले होइन त दिन्छन् कि दिँदैन,
0: होइन नि, तर पहिले आफूले दिएपछि पो अरूले पनि दिन्छ। वास्तवमा आफूले आफूले गर्दै नगरेको कुरा त अरूले कहाँबाट गर्छ, होइन? र आज वैश्विक क्षमादान र यसै सन्दर्भमा छोटो जानकारी हामी राख्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ। श्रोता, संसारमा यस्तो कोही पनि व्यक्ति छैन होला जसले कहिले पनि कुनै प्रकारको गल्ती गरेको छैन, जस्तो कि हामी भनौँ, खुसबु भनौँ है।
1: हजुर हजुर, पक्कै पनि आफैलाई फुर्काउँदा त केही बिग्रिँदैन।
0: हजुर, श्रोता मित्रहरूले पनि जीवनमा कहिले काहीँ कुनै न कुनै दिन त होइन त्यस्तो भूल गरेको होला है। हामी सबैले कुनै न कुनै गल्ती त अवश्य गरेका छौं र सायद जानी जानी पनि गरेका छौं, कुनै गल्तीहरू हामी भूलवश पनि होइन त्यसरी गरेका छौं। तर कहिले काहीँ गरिएको गल्ती कसैलाई मन नपर्ने पनि हुन सक्छ, जसले गर्दा रिस उठ्ने र गल्ती गरेको व्यक्तिलाई रिसमा केही पनि अपशब्द भनिदिँदा सम्बन्ध झन बिग्रेर जाने गर्छ र घर समाजमा तनावको स्थिति उत्पन्न हुने गर्छ है। र अब सानो सानो यस्तै भूलहरूले कहिलेकाहीँ त्यसले अझ बढेर पनि गएको हुन्छ है। कतिले त अब गल्तीवश गरिपठाउँछ है, र त्यति बेला चाहिँ अब यो कुरालाई चाहिँ अब बढेर दिनुभन्दा अघि चाहिँ क्षमा माग्नु चाहिँ सबैभन्दा ठूलो कुरा हुन्छ। किन हाँस्नु भयो नि तपाईँ? हजुर, त्यसैले गल्ती गरेमा उसलाई रिसमाएर सजाय दिएर होइन, तर गरेको गल्तीलाई क्षमा गरेर उसलाई सिकाउनु पर्छ, जसले गर्दा उद्वारा भविष्यमा यस्तो गल्ती फेरि नहोस्, जसले गर्दा व्यक्तिले गल्तीबाट पाठ पनि पाउन सक्छ र जीवनभर कृतज्ञ पनि हुन्छ। जहाँ रिसले गर्दा सम्बन्ध बिग्रन जान्छ भने त्यही क्षमादानले बिग्रन लागेको सम्बन्ध पनि फेरि प्रगाढ हुन जान्छ। तर ताली कहिले पनि एक हातबाट बज्दैन भने, जस्तै यदि गल्ती गरेको व्यक्तिले आफूले गरेको गल्तीको कुनै एहसास भनौ अनुभव हुँदैन, प्रायश्चित हुँदैन, आफ्नो घमण्डले गर्दा आफूले गरेको भूल स्वीकार्दैन र क्षमा माग्दैन, त्यस्ता व्यक्ति समाज र घर परिवारको लागि खतरा हुने गर्छ। तर समाजमा यस्ता व्यक्तिहरूको पनि कमी छैन जो यस्ता व्यक्तिहरूको पनि भूललाई क्षमा गरिदिन्थे, माफ गरिदिन्थे। र यस्तै महान व्यक्ति अहिंसाका एक शान्तिका पुजारी भारतका राष्ट्रपिता महात्मा गान्धी, जो शान्ति र सौहार्दको पाठ पढाउने गर्थे, कसैले एक गालामा हिर्कायो भने अर्को गाला पनि अगाडि सार्ने उदाहरण प्रस्तुत गरेका थिए, जसले गर्दा हिर्काउने व्यक्तिलाई आफ्नो गल्तीको अनुभव हुन सकोस् अनि क्षमा गर्ने गुण सबैमा हुनपर्छ भन्ने गर्थे। तर श्रोता, क्षमा गर्नुपर्छ भन्दैमा हरेक अपराध क्षमा लायक हुन्छ भन्न पनि मिल्दैन। यदि कोही अपराधीले हत्या गरेको छ र उसले क्षमा याचिका गरेमा उसलाई क्षमा गरिनुपर्छ भन्ने होइन। कसैले आफूले गरेको गल्तीको महसुस गर्यो भने त्यो ठिक कुरा हो, तर अपराध भनेको अपराध हो र प्रत्येक अपराधको दण्ड हुने गर्छ जो प्रत्येक अपराधीले भोग्नै पर्छ। र अपराधीले आफ्नो अपराधको सजाय पूरा गरिसकेपछि सो व्यक्तिलाई आफूले गरेको अपराधमाथि क्षमा प्रार्थी छ भने समाजको पनि दायित्व हुन्छ कि उसलाई माफ गरी एउटा असल व्यक्ति बन्ने एकपल्ट मौका प्रदान गरिनुपर्छ। हामीले रत्नाकर डाकुबाट वाल्मीकि भएको कथा सुनेका नै छौं। त्यसैले कसैले गल्ती गरेमा रिस होइन, एकपल्ट क्षमा गर्नुपर्छ, र कसैले गल्ती गरेमा भूल अवश्य नै स्वीकार्नुपर्छ र माफी मागे आफूले गरेको गल्तीबाट केही सिक्नु पनि पर्छ। त श्रोता, आज हामीले क्षमादानमाथि कुरा किन गर्यौं भने, प्रत्येक वर्ष आजको दिन अर्थात 7 तारीक जुलाईको दिन वैश्विक क्षमादान दिवसको रूपमा मनाउने गरिन्छ र यो दिवसको स्थापना क्रिश्चियन एम्बासी अफ क्रिस्ट एम्बासेडर्स अर्थात सीईसीएद्वारा गरिएको थियो। थियो छोटो जानकारी आज पालन गरिने ग्लोबल फर्गिभनेस डे बारे। अब सुनौ श्रोता एउटा रमाइलो गीत।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता. अब कुरा गरौं आजको दिन भारतमा विगतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी. 1763 आजको दिन ब्रिटिशहरूले मिर्जाफरलाई बंगालका नवाब बनाएका थिए. 1799 आजको दिन रंजीत सिंहले सिख शासकहरूकोबाट लाहौर आफ्नो कब्जामा लिएका थिए. उसै गरी आजको दिन 1896 लुमेर ब्रदर्सले 6 फिल्महरू वाटसन होटल मुम्बईमा प्रदर्शित गरेका थिए र त्यसैलाई भारतीय भूमिमा सिनेमाको विकास अथवा सिनेमाको पदार्पणको रूपमा मान्न सकिन्छ. लुमेर ब्रदर्स फ्रेन्च सिनेमेटोग्राफर थिए र पेरिसमा सफलता पाएपछि उनीहरू सिधै भारत आएका थिए र उनीहरूले निर्माण गरेका फिल्महरू प्रदर्शित गरेका थिए. टिकटको मूल्य थियो 1 रूपियाँ. द टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार त्यो घटना एउटा चमत्कारपूर्ण भएको थियो कि ती फिल्म हेर्न मानिसहरूको अपार भीड़ जमेको थियो र यसैको कारण मोशन पिक्चर्स कम्पनी कलकत्ता अनि चेन्नईमा खोलिएको थियो. लुमेर ब्रदर्सले 1896 आजकै दिन भारतमा प्रदर्शन गरेका फिल्महरू थिए इन्ट्री अफ सिनेमेटोग्राफ, द सी बाथ, एराइभल अफ अ ट्रेन, अ डिमोलिसन, लेडीज एण्ड सोल्जर्स एण्ड विल अनि लिभिङ द फ्याक्ट्री.
1: 1998 पण्डित विश्वमोहन भट्टलाई संयुक्त राष्ट्र अमेरिकाको प्रतिष्ठित दशाब्दीका सर्वाधिक प्रशंसित व्यक्तिको सम्मान प्राप्त भएको थियो भने 1999 भारतीय सैनिक विक्रम बत्रा शहीद भएका थिए. विक्रम बत्रा भारतीय सेनाको अधिकारी थिए जसले कारगिल

0: स्वीकार गर्ने बताएका थिए। 1948 आजको दिन प्रथम पब्लिक कर्पोरेशन दामोदर घाटी परियोजनाको स्थापना गरिएको थियो। उसै गरी 2015 आजको दिन केन्द्रीय कृषि मन्त्री श्री राधामोहन सिंहले राष्ट्रिय डेयरी विकास बोर्डले विकसित गरेका पशु पोषण अनि वेब एण्ड्रोइड प्लेटफर्म एप्लिकेशनको लन्च गर्नुभएको थियो। उसै गरी 2008 आजको दिन अफगानिस्तानको काबुलमा रहेको भारतीय दूतावास अघि शक्तिशाली आत्मघाती बम विस्फोट भएपछि 41 जना मारिएका थिए अनि 114 जना गम्भीर घाइते भएका थिए। यसरी नै इतिहासबारे कुरा गर्दा 7 जुलाई 2020 हिमालयन बटरफ्लाई जसको नाम गोल्डन बर्ड विङ राखिएको छ यो भारतको सबैभन्दा ठूलो पुतली भनेर प्रमाणित गरिएको छ। यो भन्दा पहिले 88 वर्ष अघि नाम थाहा नभएको एउटा अज्ञात प्रजातिको पुतलीलाई भारतको सबैभन्दा ठूलो पुतली भनेर भनिएको थियो जो ब्रिटिस आर्मी अफिसर ब्रिगेडियर विलियम हेनरी इभेन्सले 1932 फेला पारेका थिए। श्रोता, यो गोल्डन बर्ड विङको फिमेल प्रजातिको पखेटा 194 मिलिमिटर रहेको छ। यो उत्तराखण्डको दिदीहाट जंगलमा फेला परेको थियो।
1: श्रोता, यसै गरी अब जन्मको कुरा गरौं। 1883 चन्द्रधर शर्मा गुलेरीको जन्म भएको हो। उनी हिन्दी साहित्यका प्रख्यात साहित्यकार थिए जसले 20 वर्षको उमेर पुग्न अघि नै जयपुरको वेदशालाको जीर्णोद्वार तथा यससँग सम्बन्धित शोध कार्यको निम्ति गठित मण्डलमा चुनिएका थिए र क्याप्टेन ग्यारेन्टसँग मिलेर उनले द जयपुर अब्जर्भेटरी एण्ड इट्स बिल्डर शीर्षक अंग्रेजी ग्रन्थको रचना गरेका थिए। यसरी नै 1900 काला वेंकटेश रावको जन्म भएको थियो। उनी दक्षिण भारतको एक प्रमुख राजनीतिक कार्यकर्ता थिए। उनले गान्धीजीको असहयोग आन्दोलनमा पनि भाग लिएका थिए। स्वतन्त्र संग्राममा सक्रिय रूपमा भाग लिनको कारण 8 पल्ट जेल जान परेको थियो अनि पुनः भारत छोड़ो आन्दोलनमा भाग लिनको कारण पनि जेल गएका थिए जो 1945 जेलबाट बाहिर आएका हुन्। उनी 1937 मद्रास विधानसभाको सदस्य निर्वाचित भएका थिए। 1946 संविधान परिषदका सदस्य थिए र 1947 1959 उनी पहिले मद्रास अनि फेरि आन्ध्र प्रदेश बनेपछि वहाँ विभिन्न विभागहरूको मन्त्री रहेका थिए। काला वेंकटेश राव भूमि सुधारको विशेष ज्ञाता पनि थिए। हजुर, जन्मकै कुरा गर्दा 1981 भारतीय क्रिकेट टीमको पूर्व कप्तान एवं विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीको जन्म आजकै दिन भएको हो जसको कप्तानीमा भारतीय क्रिकेट टीमले 3 प्रारूपमा नम्बर 1 स्थान प्राप्त गरेको थियो। उनको जीवनमा आधारित फिल्म अनटोल्ड स्टोरी अफ एमएस धोनी प्रदर्शित भइसकेको छ। क्रिकेटमा उनको सेवाहरूलाई हेर्दै भारत सरकारले उनलाई 2007-08 निम्ति राजीव गान्धी खेल रत्न पुरस्कार र पद्मश्रीले सम्मानित गरेको छ। यसरी नै 1973 आजकै दिन भारतीय पप र गायक कैलाश खेरको जन्म भएको जसको शैली भारतीय लोक संगीतदेखि प्रभावित भएको छ। उनले आजसम्म 18 भाषाहरूमा गीत गाएका छन् भने 300 भन्दा अधिक गीत बलिउडमा गाएका छन्। हिन्दी सिनेमामा उनलाई सुफी गीतहरूको निम्ति जानिन्छ। उनको केही गीतहरू जो धेरै लोकप्रिय छन् ती हुन् तेरी दिवानी, अल्लाह के बन्दे, सैया, मेरे निशा, आओजी इत्यादि।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता र यस क्षण अहिले हामी कुरा गर्दैछौं कि आजको दिन जन्म ग्रहण गर्ने केही महान व्यक्तिहरू बारे।
1: हजुर, 1656 किशन सिंह अथवा गुरु हरकृष्णजीको जन्म आजकै दिन भएको। उनी सिख धर्मावलम्बीका आठौं गुरू हुन्। 1854 मोहम्मद बराकुटल्लाहको जन्म भएको। उनी भारतीय स्वतन्त्रता सेनानी थिए। 1878 रणधीर सिंहको जन्म भएको थियो। उनी प्रसिद्ध सिख नेता र क्रान्तिकारी थिए। उनी अस्पृश्यताको विरोधी र महिलाहरूको अधिकारको पक्षधर थिए। जन्मकै कुरा गर्दा 1947 आजकै दिन जन्मेका हुन् नेपालका अन्तिम राजा ज्ञानेन्द्र वीरविक्रम शाह। यसरी नै 1963 राकेश ओम प्रकाश मेहराको जन्म भएको। उनी भारतीय फिल्म निर्माता एवं पटकथा लेखक हुन्। उनलाई रंग देवसन्ती र भाग मिल्का भागको पटकथाकारको रूपमा पनि सम्झन सकिन्छ। हजुर, 1914 अनिल विश्वासको जन्म भएको थियो। उनी हिन्दी फिल्म संगीतकार थिए। आज हिमालय की चोटी से फिर हमने ललकारा है, दूर हटो ए दुनिया वालो, हिन्दुस्तान हमारा है। हजुर, भारत स्वतन्त्रताको 4 वर्ष अघि देशभक्तिको यो गीत गल्ली गल्लीहरूमा गुन्जिएको थियो। हरेकको मुखमा यो गीत झुण्डिरहेको थियो। फिल्म किस्मतको यस गीतलाई वडनगर मध्यप्रदेशको गीतकार कवि प्रदीपले लेखेका थिए र पूर्वी बंगालका संगीतकार अनिल विश्वास जोशीले संगीतमा सजाएका थिए। यस गीतलाई सुनेर देशभक्तहरूको शिरमा खूनको तीव्रता बढ़ेर जाँदथ्यो। हिन्दी फिल्म संगीतको विश्व पितामह मानिन्छ अनिल विश्वासलाई। हिन्दी फिल्महरूको गीत संगीतको स्वर्ण युगको सारथी अनिल विश्वास नै रहेका छन्। उनले न केवल आफ्नो संगीतले फिल्म संगीतलाई शास्त्रीय कलात्मक र मधुर बनाए, साथै अनेक गायक गायिकाहरूलाई माझेर हीरा जवाहरात सरह प्रस्तुत पनि गरे। यसमा तलत महमूद, मुकेश, लता मंगेशकर, सुरैयाको नाम प्रमुखतासँग हामी लिन सक्छौं। अनिल विश्वास शास्त्रीय संगीतको ज्ञानी हुनको साथसाथै लोक संगीतको राम्रो जानकार पनि थिए। उनको धुनहरूमा जो संगीत छ ती आज हाम्रो विरासत बनिएको छ। कलकत्ताबाट मुम्बई आएका अनिल दाको यात्रा फिल्म जगतमा केवल 26 वर्ष रह्यो। 1961 20 दिनभित्रै आफ्नो सानो भाइ सुनिल र ठूलो छोराको निधनले अनिल दालाई भित्रबाट नै टुक्राएको थियो। उनी मुम्बईबाट दिल्ली आए। यहाँ रहँदा रहँदै उनले आकाशवाणीलाई आफ्नो सेवा दिएर हम होंगे कामयाब जस्ता गीत युवा पीढ़ीलाई दिए। यस गीतको शब्द रचना उनले कवि गिरिजा कुमार मायूरबाट सहयोग लिएका थिए भने उनको संगीतलाई फिल्म आरामको मन में किसी के प्रीत बसाले, बड़ी बहु को बदली तेरी नजर तो नजारे बदल जाए, जलती निशानी को रूट के तुम चल दिए इत्यादि में हामी सुन्न सक्छौं। ताज जन्मदिन पनि सबै सबैलाई शुभकामना दिँदै भनौं सम्झना गर्दै सुनौं अनिल विश्वासकै संगीतमा रहेको एउटा गीत।

0: हजुर श्रोता, अब आजको दिन विश्वमा घटेका केही घटनाहरूबारे छोटो जानकारी राख्न चाहन्छौ। 1543 आजको दिन फ्रेन्च सेनाहरूले लक्जमबर्गको पत्र लगाएका थिए। 1865 आजको दिन अब्राहम लिंकनको हत्याका चार आरोपीहरूलाई फाँसीको सजाय दिइएको थियो। 1911 आजको दिन युनाइटेड स्टेट्स, ग्रेट ब्रिटेन, जापान अनि रशियाले खुल्ला समुद्रमा सीलको शिकारमाथि प्रतिबन्ध लगाउँदै नर्थ पेसिफिक फर सील कन्भेन्सन अफ 1911 हस्ताक्षर गरेका थिए र यो नै विश्वको सबैभन्दा पहिलो वन्यप्राणी संरक्षण विषयमाथिको अन्तर्राष्ट्रिय सम्मेलन अर्थात सहमति थियो। 1916 आजको दिन विलिङटनमा न्यूजील्याण्ड लेबर पार्टीको स्थापना भएको थियो।
1: हजुर, 1980 इरानमा सरिया कानून लागू भएको थियो।
0: 1928 आजको दिन चिलिकोट मसुरीको 48 जन्मदिनको अवसरमा चिलिकोट बेकिङ कम्पनीले विश्वमा प्रथम पल्ट स्लाइस ब्रेड बिक्रीको लागि बजारमा निकालेका थिए। 1930 आजको दिन उद्योगपति हेनरी जे कजरले बिल्डर ड्यामको निर्माण शुरू गरेका थिए, जो पछि आएर होबर ड्यामले चिनिन थालिएको हो। 1930 कुरा गर्दा आजको दिन सर आर्थर क्यानन डोयल शार्लक होम्सको रचयिताको निधन भएको थियो भने 1937 आजको दिन प्यालेस्टिनियन विभाजनको पिल कमिशन रिपोर्ट अनुमोदन गरिएको थियो र यो नै प्यालेस्टिनियन विभाजनको एउटा ऐतिहासिक औपचारिक अनुमोदन थियो।
1: 1999 फ्रान्सिसी वैज्ञानिकहरूद्वारा डिसेन्ट्रीको नयाँ टीकाको खोज गरिएको थियो।
0: 1978 आजको दिन सोलोमन आइल्याण्ड युनाइटेड किङडमबाट स्वाधीन भएका थिए। 1985 आजको दिन सबैभन्दा कम उमेर 17 वर्षमा बोरिस बेकर विम्बल्डन जित्ने प्रथम कम उमेरका टेनिस खेलाड़ी बनेका थिए।
1: 2003 युनाइटेड कम्युनिस्ट पार्टी अफ आर्मेनियाको गठन भएको थियो।
0: हजुर, 2003 कुरा गर्दा आजकै दिन नासाले मार्स एक्सप्लोरेशन रोभर बी डेल्टा 2 रकेटको माध्यमले अन्तरिक्षको कक्षमा सफलतापूर्वक प्रक्षेपित गर्न सफल भएका थिए।
1: 2007 अमेरिकाको दूरसंचार उपग्रह डायरेक्ट V-10 रूसको प्रोटोन एम रकेटद्वारा प्रक्षेपित गरिएको थियो।
0: अझ 2007 कुरा गर्दा आजको दिन एकैसाथ विश्वको जम्मा 11 ठाउँहरूमा प्रथम लाइभ अर्थ बेनिफिट कन्सर्ट आयोजित गरिएका थिए। 2011 आजको दिन स्वीडेनमा एकजना 36 वर्षीय रोगीको शरीरमा सिन्थेटिक ट्राकिया प्रत्यारोपण गरेर स्टिम सेल्सले भरिदिएका थिए र यो नै विश्वको प्रथम सफलतापूर्वक गरिएको सिन्थेटिक अर्ग्यान ट्रान्सप्लान्ट हो। 2013 आजको दिन रशियाको कास्नोदर क्राई प्रान्तमा आएको फ्लास फ्लडको कारण 172 जना मानिसहरूको ज्यान गएको थियो। यसरी नै 2017 आजको दिन हिंसात्मक विरोधहरूबीच पनि विश्व नेताहरूको G20 समिट हम्बर्ग जर्मनीमा शुरू भएको थियो। 2017 कुनै पनि परमाणु सम्पन्न मुलुकहरूको बिना संलग्नता संयुक्त राष्ट्र संघले न्यूयोर्कमा आजको दिन परमाणु अस्त्र निषेध सम्झौतालाई स्वीकृति दिएका थिए। 2019 आजको दिन पेरूलाई 1-3 गोल गरेर ब्राजिलले 9 पल्ट कोपा अमेरिका फाइनल जितेका थिए। 2019 कुरा गर्दा आजको दिन मिसिसिपी नदीमा आएको बाढ़को कारण देखा परेका विषाक्त शैवाल अर्थात एलजीको कारण मिसिसिपीका जम्मै बीच अर्थात समुद्र किनारहरू बन्द गरिदिएका थिए।
2: यसै गरी श्रोता, 7 जुलाई 2021 दिन हाइतीका प्रेसिडेन्ट जोभेनल मोइसेलाई अपराधी हमलावरहरूले गोली हिर्काई हत्या गरिदिएका थिए। 7 जुलाई 2024 दिन मसूद पेजिस्क्यान इरानका नयाँ राष्ट्रपति निर्वाचित हुनु भएको थियो।
0: श्रोता, यी थियो विगतमा देश विदेशमा आजको दिन घटेका केही घटना बारे छोटो जानकारी।
2: श्रोता, हामी कार्यक्रम प्रणाम सिक्किमको अन्त्य अन्ततिर आइपुगिसकेका छौं र जाँदा जाँदै आज पर्न गएको अति नै रोचक दिवसबारे जानकारी गराउन गइरहेका छौं। श्रोता, प्रत्येक वर्ष 7 जुलाईको दिन वर्ल्ड चकलेट डेको रूपमा पालन गर्ने गरिन्छ। श्रोता, चकलेट प्रायः सबैलाई नै मनपर्ने गर्दछ। चकलेटको इतिहास पनि निकै पुरानो रहेको छ। चकलेट एउटा उष्ण कटिबन्धीय रूख थियोब्रोमा काकाओको बीजबाट बनाइने गरिन्छ। इतिहासका पन्नाहरू पल्टाउँदा हामी पाउँदछौ कि काकाओको खेती मेक्सिको, सेन्ट्रल अमेरिका, नर्दर्न साउथ अमेरिकामा आज भन्दा 3000 वर्ष अघिदेखि नै हुँदै आइरहेको कुराको उल्लेख गरिएको छ र पाइएको छ कि काकाओ बीजको प्रयोग लगभग ईसा पूर्व 1100 वर्षदेखि हुँदै आइरहेको छ। अहिले बजारमा चकलेटको विभिन्न प्रकारहरू उपलब्ध छ, जस्तै मिल्क चकलेट, व्हाइट चकलेट, डार्क चकलेट र एक आँकड़ा अनुसार भनिएको छ कि प्रत्येक दिन लगभग 100 करोड़ व्यक्तिहरू चकलेटको सेवन कुनै न कुनै रूपमा गर्ने गर्दछन्। चकलेट स्वास्थ्यको लागि पनि लाभकारी रहेको छ। चकलेटको सेवनले शरीरमा सेरोटोनिन अनि डोपामाइनको स्तरलाई बढ़ाई हाम्रो मूडलाई राम्रो राख्ने गर्दछ। डार्क चकलेट एन्टी अक्सिडेन्टको स्रोत हो, साथै यसले शरीरभित्र रगतको प्रवाहलाई सुधार्ने गर्दछ, ब्लड प्रेसर कम्ती अर्थात लो राख्ने गर्दछ, साथै हृदय सम्बन्धी समस्याहरूलाई पनि कम्ती गर्ने गर्दछ। तर श्रोता, चकलेटको धेरै र अनियन्त्रित सेवनले स्वास्थ्यमाथि नकारात्मक असर पनि पुर्याउन सक्छ, तसर्थ चकलेट खानुहोस् तर एक लिमिटमा मात्रै। वर्ल्ड चकलेट डे 7 जुलाईको दिन नै मनाउनुको कारण के हो भने 7 जुलाई 1550 चकलेट प्रथम पटक युरोपमा ल्याइएको थियो। प्रथम पटक विश्व चकलेट दिवस वर्ष 2009 पालन गरिएको थियो। श्रोता, यो त थियो आज पालन गरिने वर्ल्ड चकलेट डे बारे छोटो जानकारी। श्रोता, हामी हाम्रो यस कार्यक्रमको अन्त्यन्ततिर छौं र जानकारी गराइरहेका छौं आज पढ्न गएको दिवसहरू बारे। रेसेमा आज पर्न गएको छ विश्व स्वाहिली भाषा दिवस। श्रोता, प्रत्येक वर्ष 7 जुलाईको दिनलाई विश्व स्वाहिली भाषा दिवसको रूपमा मनाइने गरिन्छ। स्वाहिली अफ्रिकी भाषाहरूको परिवारमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने भाषा मध्ये एक हो र उपसहारा अफ्रिकामा सबैभन्दा धेरै बोलिने भाषा हो। यो संसारभरि सबैभन्दा धेरै बोलिने 10 भाषाहरूमा पर्दछ, जसका 230 मिलियन भन्दा बढ़ी वक्ताहरू छन्। युनेस्को आम सभाले सन् 2021 भएको 41 अधिवेशनमा प्रस्ताव पारित गर्दै स्वाहिली भाषाले सांस्कृतिक विविधता प्रवर्धन गर्न, चेतना अभिवृद्धि गर्न र सभ्यताहरूबीच संवाद सृजना गर्न

0: तिम्रा भाकाहरूले मेरो मुटु छोडिसकेछन्।
1: तिमीले होइन तिम्रा आँखाहरूले बोलेका थिए प्रेमका भाकाहरू। मनमै प्रेमको कविता लेखियो र मैले त्यसलाई मनमा जीवनभर सजाइरहे। हजुर श्रोता, यसरी नै कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब फेरि सुनाउन लागिरहेका छौं कलाकार भक्तराज आचार्यको स्वरमा रहेको यो गीत।

कल्पना को गगनमुनि प्रेमले नाता गासिदियो, जीवनका अधूरो पानाहरू तिम्रो मायाले पूर्ण बनाइदियो, जीवनको हरेक मोडमा तिम्रो साथले मुस्कान फूल जे फुलायो, जीवनका प्रत्येक पाइला त्यही मायाको उज्यालोले भरिदियो। हजुर श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो कलाकार बच्चु कैलाशको स्वरमा रहेको गीत। र अब कार्यक्रम गीतिमालालाई अघि बढाउँदै अर्को गीत सुनौ, कलाकार भक्तराज आचार्यको स्वरमा।

हजार आँखाको साक्षीमा प्रेमको भाका गुन्जिरहोस्, जीवनको नाता अटल रहोस् र सधैँ प्रेमको गाथा लेखिरहोस्। श्रोता यहाँहरूलाई कार्यक्रम गीतिमालामा विभिन्न नेपाली आधुनिक गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी यस कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। दर्शकता अब स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम गीत कलाकार बच्चु कैलाशको स्वरमा।

0: çaşardı, ek ferahasıydı. Çurdi şake bo, mayalay şati.
1: आदरणीय श्रोता कलाकार बच्चुकेला सनी भक्तराज आचार्यको यिनी गीतहरूका साथमा कार्यक्रम गीतिमाला आजलाई पनि यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो 14 दलाई लामाको 91 जन्म जयन्ती समारोहमा भाग लिनुभयो। उहाँले परम पूजनीय दलाई लामाको सुस्वास्थ्य, दीर्घायु, प्रसन्नता र उहाँबाट निरन्तर मार्गदर्शनको लागि प्रार्थना गर्नुभयो। गान्तोक जिल्लाका निर्वाचन दर्ता अधिकारीहरूले हिजो जिल्ला प्रशासनिक केन्द्र सिचेमा मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआर 2026 बारे छलफल गर्न बैठक आयोजना गरे। सिक्किम सरकारको सहकारी विभागले हिजो गान्तोक स्थित सहकारी भवनमा सहकारी सप्ताह समारोह 2026 समापन समारोह आयोजना गर्यो। सहकार से समृद्धि राष्ट्रव्यापी अभियानको एक भागको रूपमा आयोजित हप्ताभरि मनाइने यो समारोह 29 जूनदेखि शुरू भएको थियो। सिक्किममा आधारभूत साक्षरता र संख्यात्मकतालाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम उठाउँदै गान्तोक, नाम्ची र गेजिङका जिल्ला शिक्षा तथा प्रशिक्षण संस्थानले सिक्किमका 30 पायलट स्कूलहरूमा चयन गरिएका कक्षा 1 कोठाहरूको लागि संयुक्त रूपमा कुजु फोनिक्स पायलट प्रोजेक्ट शुरू गरेका छन्। भाषा हाम्रो सभ्यता, वेशभूषा हाम्रो संस्कृति मूल नारा सहित नेपाली साहित्य परिषद सिक्किमले 212 भानु जयन्ती सभव्य रूपमा मनाउने भएका छ। महिला बाल ज्येष्ठ नागरिक तथा दिव्यांग जनकल्याण विभाग सोरेङ जिल्लाले बेटी बचाओ बेटी पढाओ भन्ने नाराका साथ लोअर सिंगलिङ शमशान गृह क्षेत्रमा लगभग 2000 बिरूवा रोप्ने अभियान आयोजना गर्यो। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले सिडसेलसँगको सहकार्यमा हिजो वाणिज्य तथा उद्योग विभागमा विचारहरूलाई साकार पार्नु, उद्यमितालाई आकार दिनु भन्ने विषयवस्तु अन्तर्गत सिक्किम राइज सम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्यो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 9:03 भइरहेको छ र अब प्रस्तुत छ पुराना हिन्दी चलचित्रका गीतहरू समेटिएको कार्यक्रम चित्राञ्जली। कार्यक्रम चित्राञ्जलीको पर्खाईमा बस्नुभएका हाम्रा सम्पूर्ण संगीत प्रेमी श्रोतागणलाई हार्दिक स्वागत जनाउँदछौ। प्रिय श्रोता, कार्यक्रमको थालनी गर्न लागिरहेका छौं चलचित्र दिल चाहता हैबाट लिएको गीत कलाकार सानानी कविता कृष्णमूर्तिको युगल आवाजमा। त श्रोता, स्वीकार गर्नुहोस् कार्यक्रमको यो पहिलो गीत।

प्रिय श्रोता अब स्वीकार गर्नुहोस् यस कार्यक्रमको अर्को गीत चलचित्र ओम शान्ति ओमबाट लिएको जसमा स्वर रहेको छ कलाकार सोनु निगम अनि श्रेया घोषालको।

श्रोताहरूले कार्यक्रम चित्रांजलि अन्तर्गत सुन्दै हुनुहुन्छ पुराना हिन्दी चलचित्रका गीतहरू। यस्तै गीतहरू सुनाउने क्रममा अब फेरि यहाँहरूलाई सुनाउँदैछौ चलचित्र हंगामाबाट लिएको गीत।

प्रिय श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र जब वी मेटबाट लिएको गीत कलाकार मोहित चौहानको स्वरमा, र यहाँहरूले हामीलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ। श्रोता, अब यहाँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै यस कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। तर अब स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम गीत चलचित्र लगानबाट, जसमा स्वर रहेको छ कलाकार उदित नारायण अनि अल्का याग्निकको।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली, जसको निर्धारित समय आजलाई पनि यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 9:30 भइरहेको छ र अब पालो भएको छ कार्यक्रम नेपाली देशभक्ति गीतको। कार्यक्रम नेपाली देशभक्ति गीत अन्तर्गत यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा गीत सुनाउनेछौ र कार्यक्रमको पहिलो गीत सुन्नुहोस् श्रोता, कलाकार मणिकमल छेत्री अनि साथीहरूको स्वरमा।

प्रिय श्रोताहरूले भर्खरै सुन्नुभयो समूह आवाजमा रहेको गीत र अब कार्यक्रमले अघि बढाउँदै अर्को गीत सुनौ श्रोता कलाकार हीरा रसाइली अनि साथीहरूको स्वरमा

श्रोताहरूले कार्यक्रम नेपाली देशभक्ति गीत अन्तर्गत भर्खरै सुन्नुभयो कलाकार नारायण राई अनि साथीहरूको स्वरमा रहेको गीत र अब कार्यक्रमको अर्को गीत देशभक्ति गीत सुन्नुहोस् श्रोता कलाकार पदम ढकाल अनि साथीहरूको स्वरमा।

आदरणीय श्रोता कलाकार नारायण राय अनि साथीहरूको स्वरमा रहेका यसै गीतका साथ कार्यक्रम नेपाली देशभक्ति गीत आजलाई पनि यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो 14 दलाई लामाको 91 जन्मदिन समारोहमा भाग लिनुभयो। उहाँले परम पूजनीय दलाई लामाको सुस्वास्थ्य, दीर्घायु, प्रसन्नता र उहाँबाट निरन्तर मार्गदर्शनको लागि प्रार्थना गर्नुभयो। गान्तोक जिल्लाका निर्वाचन दर्ता अधिकारीहरूले हिजो जिल्ला प्रशासनिक केन्द्र सिच्चेमा मान्यता प्राप्त राजनैतिक दलका प्रतिनिधिहरूसँग मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआर 2026 बारे छलफल गर्न बैठक आयोजना गरे। सिक्किम सरकारको सहकारी विभागले हिजो गान्तोक स्थित सहकारी भवनमा सहकारी सप्ताह समारोह 2026को समापन समारोह आयोजना गर्यो। सहकार से समृद्धि राष्ट्रव्यापी अभियानको एक भागको रूपमा आयोजित हप्ताभरि मनाइने यो समारोह 29 जूनदेखि शुरू भएको थियो। सिक्किममा आधारभूत साक्षरता र संख्यात्मकतालाई सुदृढ पार्ने दिशामा एक महत्वपूर्ण कदम उठाउँदै गान्तोक, नाम्ची र गेजिङका जिल्ला शिक्षा तथा प्रशिक्षण संस्थानले सिक्किमका 30 पायलट स्कूलहरूमा चयन गरिएका कक्षा 1 कोठाहरूको लागि संयुक्त रूपमा गुजु फोनिक्स पायलट प्रोजेक्ट शुरू गरेका छन्। भाषा हाम्रो सभ्यता, वेशभूषा हाम्रो संस्कृति मूल नारा सहित नेपाली साहित्य परिषद सिक्किमले 212 भानु जयन्ती भव्य रूपमा मनाउने भएको छ। महिला बाल ज्येष्ठ नागरिक तथा दिव्यांग जन कल्याण विभाग सोरेङ जिल्लाले बेटी बचाओ बेटी पढाओ भन्ने नाराका साथ लोअर सिंगलिङ शमशान गृह क्षेत्रमा लगभग 2000 बिरूवा रोप्ने अभियान आयोजना गर्यो। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले सिटसेल संघको सहकार्यमा हिजो वाणिज्य तथा उद्योग विभागमा विचारहरूलाई साकार पार्नु, उद्यमितालाई आकार दिनु भन्ने विषयवस्तु अन्तर्गत सिक्किम राइज सम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्यो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 10:03 भइरहेको छ र अब यहाँहरू माझ प्रस्तुत गर्दैछौ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतरानी। कार्यक्रम ताजेतरानीको बर्खाईमा बस्नुभएका हाम्रा सम्पूर्ण संगीत प्रेमी श्रोतागणलाई हार्दिक स्वागत जनाउँदै यहाँहरूकै मनोरञ्जनका निम्ति कार्यक्रममा पहिलोको शैली लिएर आएका छौं चलचित्र तेरा क्या होगा लवलीबाट कलाकार अमित त्रिवेदीको स्वरमा रहेको गीत। त श्रोता, स्वीकार गर्नुहोस् कार्यक्रमको यो पहिलो गीत।

श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार अनुपम रोय अनि श्रेया घोषालको युगल स्वरमा रहेको गीत चलचित्र पिकुबाट। र अब कार्यक्रमलाई अघि बढ्दै श्रोताहरूको गीत सुनौ। कलाकार जावेद अली, पूजा वैद्यनाथ अनि कृति सगरत्याको आवाजमा चलचित्र रान्जनाबाट।

श्रोताहरूले भर्खर सुन्नुभयो चलचित्र दुकानबाट लिएको गीत जसमा स्वर रहेको थियो कलाकार अरिजित सिंहको। यसै गीतका साथ कार्यक्रम ताजेतारा नै आजलाई भनी यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानको 10:30 भइरहेको छ र अब यहाँहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समय प्रसार गरी एफएम गोल्डमा कार्यक्रमहरू।

मिडिङ वेब 213.7 मिटर अर्थात् 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। उसको साथै श्रोताहरूले यो बेला हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज र मोबाइल एप न्यूज एन एआईआरमा पनि सुनिरहनु भएको छ। समय अहिले बिहानको 11:40:28 गएको छ। अब हामी यहाँ समक्ष प्रस्तुत गर्दैछौ नारी संसार कार्यक्रम।

नमस्ते श्रोता, यो हो तपाईहरुकै प्रिय कार्यक्रम नारी संसार र म हुँ तपाईहरुकी साथी तथा कार्यक्रम संचालिका गौरी। सम्पूर्ण श्रोता महानुभावहरुलाई कार्यक्रम नारी संसारमा हार्दिक स्वागत तथा अभिवादन।

प्रिय श्रोता साथी, आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीमा मानसिक स्वास्थ्य एउटा अत्यन्त महत्वपूर्ण विषय बनेको छ। तर दुर्भाग्यवश हाम्रो समाजमा मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने संस्कार अझै पूर्ण रूपमा विकास हुन सकेको छैन। धेरै मानिसहरू तनाव, चिन्ता, अवसाद वा अन्य मानसिक समस्यासँग संघर्ष गरिरहेका हुन्छन्। तर सामाजिक डर, लाज र गलत धारणाका कारण आफ्ना भावना व्यक्त गर्न सक्दैनन्। त्यसैले श्रोता, आजको नारी संसार कार्यक्रमको विशेष प्रस्तुतिमा हामी मौनता तोड्दै मानसिक स्वास्थ्यबारे हाम्रा श्रोताहरूसँग खुल्ला संवाद अथवा विस्तृत रूपमा चर्चा गर्न गइरहेका छौं। त श्रोता, मानसिक स्वास्थ्यबारे खुल्ला संवाद मौनता तोड्दै भन्ने आजको यो विषयलाई हामी विशेष प्रस्तुति अन्तर्गत प्रस्तुत गरिरहेका छौं। आशा छ आजको प्रस्तुतिले हाम्रा श्रोतागणलाई केही हदसम्म फाइदा पुग्छ भन्ने।

प्रिय श्रोता, मानसिक स्वास्थ्य केवल रोग वा समस्याको अभाव मात्र होइन, यो व्यक्तिको भावनात्मक, मनोवैज्ञानिक र सामाजिक सन्तुलनको अवस्था पनि हो। जब हामी आफ्ना भावना व्यक्त गर्न सक्दैनौं, समस्या झन गम्भीर बन्दै जान्छ। त्यसैले मानसिक स्वास्थ्यबारे खुल्ला संवाद आजको युगमा अति नै आवश्यक छ। आज हामी मानसिक स्वास्थ्यसँग जोड़िएका विभिन्न पक्षहरू, समाजमा रहेका भ्रम र पूर्वाग्रहहरू, महिलाहरूले सामना गर्ने मानसिक चुनौतीहरू तथा मानसिक स्वास्थ्य प्रवर्धनका उपायहरूबारे विस्तृत रूपमा छलफल गर्नेछौं। साथै मानसिक स्वास्थ्य समस्याबाट जुझिरहेका व्यक्तिहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी दिने कोशिश गर्नेछौं। त श्रोता, आफ्ना भावना व्यक्त गर्नु कमजोरी होइन, बरू साहस र आत्मा जागरूकताको संकेत हो। मौनता तोडौ, संवाद गरौ, एक अर्कालाई सुनौ र मानसिक स्वास्थ्यप्रति सकारात्मक सोचको विकास गरौं।

अब लागौं श्रोता आजको विशेष प्रस्तुति मानसिक स्वास्थ्यबारे खुल्ला संवाद मौनता तोड्दै तर्फ। आजको यो विशेष र महत्वपूर्ण कार्यक्रमलाई यहाँहरूले सुन्नुहुन्छ र हामीसँग जोडिनुहुन्छ भन्ने हामी आशा राख्दछौं। प्रिय श्रोता साथी, मानसिक स्वास्थ्य हाम्रो समग्र स्वास्थ्यको

अभिन्न अंग हो। जसरी शरीर स्वस्थ हुन पोषण, व्यायाम र आराम आवश्यक हुन्छ, त्यसरी नै मन स्वस्थ रहन प्रेम, सम्मान, सुरक्षा, आत्मीयता र भावनात्मक सहयोग आवश्यक पर्दछ। आजको समाजमा मानिसहरू विभिन्न प्रकारका तनाव र चुनौतीहरूबाट गुज्रिरहेका छन्। पढ़ाईको दबाव, रोजगारीको अनिश्चितता, आर्थिक समस्या, पारिवारिक जिम्मेवारी, सम्बन्धमा आउने उतार चढ़ाव, सामाजिक अपेक्षा तथा डिजिटल युगको प्रभावले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको हामीले देखिरहेका छौं। विशेष गरी महिलाहरूले घर, परिवार, पेशा र समाजका विभिन्न भूमिकाहरू एकैसाथ निर्वाह गर्नुपर्दा मानसिक दबावको सामना गर्नुपर्छ। कतिपय अवस्थामा उनीहरू आफ्ना भावना र पीड़ा व्यक्त गर्न पनि सक्दैनन्। समाजले सबै कुरा सहनुपर्छ भन्ने सोच राख्दा धेरै महिलाहरू मौन रूपमा संघर्ष गरिरहेका हुन्छन्। होइन त श्रोता, हामीले हेर्न पर्दा मानसिक स्वास्थ्य सम्बन्धी केही सामान्य समस्याहरू हुन्। प्रथममा तनाव, दैनिक जीवनका चुनौतीहरूका कारण उत्पन्न हुने मानसिक दबावलाई तनाव भनिन्छ। लामो समयसम्म तनाव रहिरहेमा यसले शारीरिक तथा मानसिक दुवै स्वास्थ्यमा असर पुर्याउँछ श्रोता। अनि अर्को हो चिन्ता अथवा एङ्जाइटी। आज यो चिन्ता अथवा एङ्जाइटी भन्ने शब्द धेरै नै कमन भएर गएको छ। भन्नुपर्दा प्राय सबैलाई नै चिन्ताको रोगले ग्रसित पारिरहेको छ। भविष्यको अनावश्यक डर, असुरक्षा वा अत्याधिक चिन्ताले व्यक्तिलाई बेचैन बनाउँछ। यसले निन्द्रा कम गर्ने क्षमता र आत्मविश्वासमा असर पार्ने गर्दछ। अनि अर्को हो अवसाद अथवा डिप्रेशन। श्रोता, लामो समयसम्म निराश महसुस हुनु, कुनै काममा रूचि नलाग्नु, एक्लोपन महसुस हुनु तथा जीवनप्रति नकारात्मक सोच बढ़नु अवसादका प्रमुख संकेतहरू हुन्। यस्तै प्रकारले लोनलीनेस अथवा एक्लोपनले पनि आज हाम्रा युवाहरू भनौं महिलाहरू प्राय सबै मानिसहरू ग्रसित छन्। मानिसहरूको भीड़मा रहेर पनि भावनात्मक रूपमा एक्लो महसुस गर्ने संकेत यो एक्लोपन हो। आजको डिजिटल युगमा सामाजिक सञ्जालमा धेरै साथी भए पनि वास्तविक सम्बन्धको अभावले एक्लोपन बढ़िरहेको देखिन्छ। हजुर श्रोता, त मानसिक स्वास्थ्यबारे किन कुरा गर्न आज आवश्यक छ त, अथवा मानसिक स्वास्थ्यबारे खुल्ला संवाद गर्न आज किन आवश्यक छ त? किनकि श्रोताहरू, मानसिक स्वास्थ्यबारे खुल्ला संवाद आजको समयको अत्यन्त आवश्यक विषय हो। मानसिक स्वास्थ्यले हाम्रो सोच्ने, महसुस गर्ने, निर्णय गर्ने र दैनिक जीवन सञ्चालन गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्छ। यदि हाम्रो मन स्वस्थ छ भने हामी जीवनका चुनौतीहरूलाई सकारात्मक रूपमा सामना गर्न सक्छौं। तर मानसिक स्वास्थ्यमा समस्या आउँदा यसको असर व्यक्ति, परिवार, समुदाय र समग्र समाजमा पर्न सक्छ। हो श्रोता, मानसिक स्वास्थ्य पनि स्वास्थ्यकै महत्वपूर्ण हिस्सा हो। धेरै जसो मानिसहरूले स्वस्थ भन्नसाथ शारीरिक स्वास्थ्य मात्र बुझ्ने गर्छन्। तर विश्व स्वास्थ्य संगठन अथवा डब्ल्यूएचओले स्वास्थ्यलाई शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण स्वास्थ्यको अवस्था मानेको छ। शरीरमा चोट लाग्दा वा ज्वरो आउँदा उपचार खोजिए झै मानसिक पीड़ा हुँदा पनि सहयोग खोज्नु आवश्यक हुन्छ। प्रिय श्रोता साथी, मौनताले समस्या झन बढ़ाउँछ। धेरै जसो मानिसहरू आज मौन बस्ने गर्छन्। मानसिक स्वास्थ्य समस्याबारे नबोल्दा समस्या भित्रभित्रै बढ्न सक्छ। तनाव, चिन्ता वा अवसादको शुरूआती लक्षणलाई व्यवस्था गर्दा त्यसले गम्भीर रूप लिन सक्छ। धेरै व्यक्तिहरूले अरूले के भन्लान् भन्ने डरले आफ्ना समस्या लुकाउने गर्छन्। यसले उनीहरूलाई झन एक्लो र निराश बनाउँछ। तर खुल्ला संवादले व्यक्तिलाई आफ्ना भावना व्यक्त गर्ने अवसर दिँदछ। जब कसैले हाम्रो कुरा सुन्छ र बुझ्छ, हामीलाई मानसिक रूपमा राहत महसुस हुन्छ। यसैले कुनै कुराको पनि खुल्ला संवाद गर्नुपर्दछ। यो लाजको विषय होइन श्रोता, यो आफ्नो स्वास्थ्यप्रति ध्यान दिने विषय हो। त प्रिय श्रोता साथी, मानसिक स्वास्थ्य सुधारका उपायहरू विषय अझ अगाडि हामी कुरा गर्नेछौ।

प्रिय श्रोता साथी, यो हो कार्यक्रम नारी संसार अनि हामी कुरा गरिरहेका छौं मानसिक स्वास्थ्य बारे खुल्ला संवाद मौनता तोड्दै भन्ने विषय। त श्रोता, मानसिक स्वास्थ्य सुधारका केही उपायहरू पनि हामी यहाँबाट बुझौं। हो श्रोता, मानसिक स्वास्थ्य राम्रो हुनु भनेको केवल मानसिक रोग नहुनु मात्र होइन, जीवनका चुनौतीहरूको सामना गर्न सक्ने क्षमता, भावनात्मक सन्तुलन र सकारात्मक सोचको विकास हुनु पनि हो। मानसिक स्वास्थ्य सुधार गर्न धेरै उपायहरू प्रभावकारी हुन सक्छन्। जस्तै आफ्ना भावना व्यक्त गर्ने बानी बसाल्नु पर्दछ। दुःख, पीड़ा, चिन्ता वा तनावलाई मनभित्र दबाएर होइन, अरूसँग संवाद गरेर यसलाई पोख्ने कोशिश गर्नुपर्दछ। तनावलाई मनभित्र दबाएर नराख्नुहोस् श्रोता। विश्वासिलो साथी, परिवारका सदस्य वा परामर्शदातासँग आफ्ना भावना साझा गर्दा मन हलुका हुन्छ र समाधान खोज्न पनि सहज हुन्छ। यसरी नियमित व्यायाम र शारीरिक गतिविधि गर्नुपर्दछ। हिन्डुल, योग, ध्यान, दौड़ वा अन्य शारीरिक गतिविधिले शरीरमा सकारात्मक हार्मोन उत्पादन गराउँछ, जसले तनाव कम गर्न र मन प्रसन्न राख्न मदत गर्छ। पर्याप्त निन्द्रा पनि अति नै आवश्यक छ। राम्रो मानसिक स्वास्थ्यका लागि दैनिक 7-8 घण्टा गुणस्तरीय निन्द्रा आवश्यक हुन्छ। पर्याप्त निन्द्राले मस्तिष्कलाई आराम दिन्छ र भावनात्मक सन्तुलन कायम राख्न सहयोग गर्छ। यसैले पर्याप्त निन्द्रा लिनुपर्दछ। यस्तै प्रकारले सन्तुलित र पौष्टिक आहार खानु पनि एकदमै फाइदाजनक हुन्छ। स्वस्थ खानपानले शरीरसँगै मस्तिष्कलाई पनि स्वस्थ राख्छ। फलफूल, हरियो सागसब्जी, प्रोटीनयुक्त खाना र प्रशस्त पानी सेवन गर्नु एकदमै लाभदायक हुन्छ। सकारात्मक सोचको विकास गर्नु पनि यस मानसिक रोगलाई निर्मूल पार्नु हो। हो श्रोता, जीवनमा समस्या आउनु स्वाभाविक हो। समस्यालाई अवसरका रूपमा हेर्न र सकारात्मक दृष्टिकोण राख्न प्रयास गर्नुपर्दछ। आफूले गरेका सासाना सफलतालाई पनि प्रशंसा गर्न सिक्नुहोस्। यसैले सकारात्मक सोचको विकास गर्नुपर्दछ श्रोता। यसरी अर्को हो, सामाजिक सम्बन्धलाई पनि हामीले बलियो बनाउनु पर्दछ। परिवार, साथीभाइ र समुदायसँग जोडिएर बस्दा एक्लोपन कम हुने गर्छ। सामाजिक सम्बन्धले भावनात्मक सहयोग प्रदान गर्छ र कठिन समयमा सहारा दिन्छ। आजको सबैभन्दा यो मानसिक स्वास्थ्यलाई कमजोर पार्ने प्रमुख जड नै सामाजिक सञ्जाल हो। सामाजिक सञ्जालको प्रयोग सन्तुलित गर्नुपर्छ श्रोता। अत्याधिक सामाजिक सञ्जाल प्रयोगले तनाव अथवा तुलना गर्ने बानी र आत्मविश्वासमा कमी ल्याउन सक्छ। त्यसैले डिजिटल उपकरणको प्रयोगलाई सन्तुलित बनाउनुपर्छ अनि हामीलाई थाहा हुनुपर्छ कि हामीले के कस्तो कन्टेन्टहरू हेरिरहेका छौं, के कस्तो सामाजिक सञ्जालका कुराहरूलाई आफ्नो दिमागमा राखिरहेका छौं भनेर हामीले बुझ्न पर्ने हुन्छ। किनकि आज यस सामाजिक सञ्जालले गर्दा मानिसहरू कोठाभित्र एक्लै दिनभरि नै बिताउन बाध्य छन्। त सामाजिक सञ्जाललाई नियन्त्रण हामी आफैले गर्न सिक्नुपर्दछ श्रोता। यसरी ध्यान अथवा मेडिटेशनले पनि हाम्रो स्वास्थ्यलाई फाइदा पुग्छ। ध्यान, मेडिटेशन र योग अभ्यास दिनहुँ गर्नुपर्दछ। ध्यान र योगले मनलाई शान्त बनाउँछ, एकाग्रता बढाउँछ र तनाव तथा चिन्ता कम गर्न मदत गर्छ। दिनको केही समय ध्यानका लागि छुट्याउनु लाभदायक हुन्छ। प्रिय श्रोता, आफ्नो रुचिका गतिविधिमा संलग्न हुनुहोस्। गीत संगीत सुन्ने, पुस्तक पढ्ने, बगैंचा बनाउने, चित्र कोर्ने वा अन्य सृजनात्मक कार्यमा सहभागी हुँदा मन आनन्दित हुन्छ र मानसिक तनाव कम हुन्छ। प्रिय श्रोता, आवश्यक परे विशेषज्ञको सहयोग अवश्य लिनुपर्दछ। यदि तनाव, चिन्ता, अवसाद वा अन्य मानसिक समस्या लामो समयसम्म रहिरहन्छ भने मनोपरामर्शदाता अथवा मनोवैज्ञानिक वा मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श लिन हिचकिचाउनु भने हुँदैन। किनभने यो आज एकलाई हुने कुरा मात्र होइन, यो प्रत्येक व्यक्तिमा

प्रिय श्रोता साथी, संगीतले पनि आज मन मस्तिष्कका तरंगहरूलाई प्रफुल्लित पार्दछ र मनलाई खुशी पुर्याउँछ। त यसै खुशीका साथ हामी पनि एकछिन रमौं यो गीत सुनेर।

प्रिय श्रोता साथी, अगाडि कुरा गर्ने क्रममा मानसिक स्वास्थ्यको हेरचाह गर्नु जीवनको महत्वपूर्ण जिम्मेवारी हो। स्वस्थ मनले मात्र स्वस्थ जीवन निर्माण गर्न सक्छ। त्यसैले आफ्ना भावना बुझौं, आफूलाई समय दिउँ, सहयोग खोज्न नहिचकिचौं र मानसिक स्वास्थ्यलाई दैनिक जीवनको प्राथमिकता राखौं। स्वस्थ मन सुखी जीवनको आधार हो। प्रिय श्रोता, भ्रम र पूर्वाग्रह हटाउन आजको युगमा धेरै आवश्यक देखिन्छ। हाम्रो समाजमा मानसिक स्वास्थ्यसँग सम्बन्धित धेरै भ्रमहरू छन्। उदाहरणका लागि, मानसिक रोग भएका व्यक्ति कमजोर हुन्छन्, मानसिक स्वास्थ्य समस्या भनेको पागलपन हो, मानसिक स्वास्थ्यबारे कुरा गर्न लाजमर्दो कुरा हो भन्ने आज पनि हाम्रो धेरै ठाउँमा चर्चाका विषय बन्छन्। अनि यस्तै प्रकारले महिलाहरूले सबै दुःख सहनुपर्छ भन्ने भ्रम पनि धेरै ठाउँमा हुन्छ। यी गलत धारणाले मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूलाई थप पीड़ा दिन्छ। तर खुल्ला संवादले यस्ता भ्रमहरू हटाउन र सही जानकारी फैलाउन मदत गर्दछ। यसैले हामी प्रत्येक समाजमा यस विषय खुल्ला संवाद गर्नुपर्दछ। खुल्ला संवाद, बातचित, चर्चा परिचर्चा, एक अर्काका दुःख पीड़ा खुल्ला रूपमा हामीले साटासाट गर्नुपर्दछ। आत्महत्याका रोकथामका लागि पनि यो अत्यन्त आवश्यक कुरा हो। विश्वभर आत्महत्या एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो। श्रोता, धेरैजसो अवस्थामा आत्महत्या गर्ने व्यक्तिहरू लामो समयदेखि मानसिक तनाव, अवसाद वा निराशसँग संघर्ष गरिरहेका हुन्छन्। यदि मानसिक स्वास्थ्यबारे खुल्ला संवादको वातावरण बन्यो भने व्यक्तिहरूले आफ्ना समस्या समयमै साझा गर्न सक्छन्। परिवार, साथीभाइ वा विशेषज्ञबाट सहयोग पाएपछि धेरै जीवन बचाउन सकिन्छ। त्यसैले प्रत्येक व्यक्तिले हाम्रो समाज, राज्य, देशमा एकाअर्काको पीड़ा समस्याहरू बुझेर त्यसलाई अलिकति भए पनि समाधान गर्ने कोशिश गर्नुपर्छ। महिलाहरूका लागि विशेष रूपमा आवश्यक कुराहरू, महिलाहरूले जीवनका विभिन्न चरणहरूमा अनेक चुनौतीहरूको सामना गर्नुपर्छ। घरको जिम्मेवारी, आर्थिक दबाव, लैंगिक विभेद, घरेलु हिंसा, सामाजिक अपेक्षा, मातृत्व तथा पेशागत चुनौतीहरूले मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। धेरै महिलाहरू आफ्ना भावनालाई दबाएर राख्ने गर्छन्। सबै ठिक छ भन्ने देखाउन खोज्दा उनीहरूको भित्री पीड़ा कसैले देख्न सक्दैन। खुल्ला संवादले महिलाहरूलाई आफ्ना अनुभव, संघर्ष र भावनाहरू साझा गर्ने सुरक्षित वातावरण प्रदान गर्दछ। यसैले महिलाहरूले पनि आफ्ना भावनाहरू मित्रजनहरूसँग, प्रियजनहरूसँग साझा गर्नुपर्दछ। आज स्वस्थ परिवार निर्माण गर्न पनि उत्तिकै आवश्यक छ। परिवार मानसिक स्वास्थ्यको पहिलो आधार हो। परिवारका सदस्यहरूबीच खुल्ला संवाद भएमा एक अर्काको भावना बुझ्न सजिलो हुन्छ। नानीहरूले पनि आफ्ना समस्या खुलस्त भन्न सिक्छन्। मानसिक स्वास्थ्यबारे सकारात्मक वातावरण भएको परिवारमा विश्वास बढ्छ, सम्बन्ध बलियो बन्छ, तनाव कम हुन्छ, भावनात्मक सुरक्षा बढ्ने गर्छ। हो श्रोता, युवा पुस्ताका लागि झन यस मानसिक स्वास्थ्यको संवाद अति नै आवश्यक देखिन्छ। आजका युवाहरू शैक्षिक दबाव, करियरको प्रतिस्पर्धा, सामाजिक सञ्जालको प्रभाव र भविष्यको अनिश्चिततासँग जुझिरहेका छन्। कतिपय युवाहरू आफूलाई अरूसँग तुलना गरेर तनावमा पर्ने गर्छन्। यदि विद्यालय, कलेज र परिवारमा मानसिक स्वास्थ्यबारे खुल्ला संवादको संस्कार विकास भयो भने युवाहरूले समयमै सहयोग खोज्न सक्छन् र मानसिक समस्याको जोखिम कम हुन्छ। प्रिय श्रोता साथी, सहानुभूति र सहयोगको संस्कृति विकास गर्नुपर्दछ। जब हामी मानसिक स्वास्थ्यबारे खुल्ला रूपमा कुरा गर्छौं, तब हामी अरूको पीड़ा बुझ्न सिक्छौं। यसले समाजमा सहानुभूति, करूणा र सहयोगको भावना बढ़ाउँछ। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई आलोचना होइन, सहयोग

आवश्यक हुन्छ। खुल्ला संवादले यही चेतना विकास गर्छ, त्यसैले खुल्ला संवाद नै यसको हल हो। हजुर श्रोता, मानसिक स्वास्थ्यबारे खुल्ला संवाद गर्नु आजको आवश्यकता मात्र होइन जिम्मेवारी पनि हो। मौनताले समस्या बढ़ाउँछ भने संवादले समाधानको बाटो खोज्छ। मानसिक स्वास्थ्यका विषयमा कुरा गर्नु कमजोरी पक्कै पनि होइन, बरु आत्मा जागरूकता, साहस र सकारात्मक सोचको परिचायक हो। त्यसैले आउनु श्रोता, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिउँ, आफ्ना भावना व्यक्त गरौं, अरूको कुरा ध्यानपूर्वक सुनौं र यस्तो समाज निर्माण गरौं जहाँ मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न कसैले डर मान्न नपरोस्। मौनता तोडौं, संवाद गरौं र स्वस्थ मनसहित समृद्ध जीवनतर्फ अघि बढ़ौं।

धेरै मानिसहरू उपचार वा परामर्श लिन हिचकिचाउँछन्। तर मानसिक स्वास्थ्य समस्या पनि अन्य शारीरिक रोग जस्तै उपचार योग्य अवस्था हो। समयमै पहिचान र सहयोग प्राप्त भएमा अधिकांश मानिसहरूले सामान्य र सुखी जीवन बिताउन सक्छन्। खुल्ला संवादले मानसिक स्वास्थ्य सम्बन्धी भ्रम हटाउँछ, सहयोग खोज्न प्रेरित गर्छ, आत्महत्या र गम्भीर मानसिक समस्याको जोखिम कम गर्न मदत गर्छ, परिवार र समुदायमा सहानुभूति तथा समझदारी बढ़ाउँछ, व्यक्तिलाई आफू एक्लो छैन भन्ने अनुभूति पनि खुल्ला संवादले गराउँछ। मानसिक स्वास्थ्य सुधारका उपायहरू पनि हामीले खोज्नुपर्छ। आफ्ना भावना विश्वासिलो व्यक्तिसँग साझा गर्ने, नियमित व्यायाम र योग गर्ने, पर्याप्त निन्द्रा लिने, सन्तुलित आहार खाने, सामाजिक सम्बन्धलाई बलियो बनाउने, अत्याधिक सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्ने, आवश्यक परेमा मनोपरामर्शदाता वा विशेषज्ञको सहयोग लिने जस्ता कुराले धेरै हदसम्म यो मानसिक स्वास्थ्यलाई लाभ पुर्याउँछ। श्रोता, मानसिक स्वास्थ्यको ख्याल राख्नु स्वार्थ होइन, आवश्यकता हो। हामीले आफ्नो मनको आवाज सुन्न सिक्नुपर्दछ। दुःख, पीड़ा, तनाव वा चिन्ता लुकाएर राख्नुको सट्टा साझा गर्नुपर्छ। जब हामी बोल्न थाल्छौ, समाधानको ढोका खुल्न थाल्छ। मौनता तोडौं, संवादको शुरूआत गरौं श्रोता, र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिउं। मानसिक रोगले केवल एक व्यक्तिलाई मात्र होइन, सम्पूर्ण देशलाई पनि असर गरिरहेको छ। मानसिक रोग वा मानसिक स्वास्थ्य सम्बन्धी समस्या आज विश्वभरि नै बढ़दो सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ। धेरै जसो मानिसले मानसिक रोगलाई व्यक्तिगत समस्या मात्र ठान्छन्, तर यसको प्रभाव एक व्यक्तिमा सीमित रहँदैन। यसले परिवार, समुदाय, कार्यस्थल, अर्थतन्त्र र अनन्त राष्ट्रको समग्र विकासलाई समेत प्रभावित पार्छ। हो श्रोता, यसले व्यक्तिमा पार्ने असर हेर्न पर्दा मानसिक रोगले व्यक्तिको सोच्ने, निर्णय गर्ने, काम गर्ने र सम्बन्ध कायम राख्ने क्षमतामा असर गर्छ। चिन्ता, अवसाद, तनाव, निन्द्राको समस्या वा अन्य मानसिक रोगका कारण व्यक्तिको आत्मविश्वास घट्न सक्छ। दैनिक काम गर्न कठिन हुने, पढ़ाई वा रोजगारीमा समस्या आउने र जीवनप्रति आशा कम हुने अवस्था पनि देखिन सक्छ। यसले परिवारमा पर्ने असर हेर्दा जब परिवारको एक सदस्य मानसिक समस्याबाट गुज्रिन्छन्, त्यसको असर सम्पूर्ण परिवारमा पर्छ। परिवारका सदस्यहरू भावनात्मक रूपमा तनावमा पर्न सक्छन्। उपचारको खर्च, हेरचाहको जिम्मेवारी र सामाजिक कलंकका कारण परिवारको आर्थिक र सामाजिक जीवनमा पनि दबाव बढ़न सक्छ। यसले समुदायमा पर्ने असरको कुरा गर्न पर्दा मानसिक रोगप्रति अझै पनि धेरै समाजमा गलत धारणा र विभेद छ। यसका कारण धेरै मानिस उपचार लिन हिचकिचाउने गर्छन्। उपचार नपाउँदा समस्या झन जटिल बन्न सक्छ। यसले समुदायमा असुरक्षा, सामाजिक दूरी र पारस्परिक सहयोगमा कमी ल्याउन सक्छ। शिक्षा र रोजगारीमा पनि यसले असर पारेको छ। विद्यार्थीहरूमा मानसिक तनावले पढ़ाईमा ध्यान केन्द्रित गर्न कठिन बनाउँछ, जसले सिकाई र शैक्षिक उपलब्धिमा असर पार्छ। हो श्रोता, कार्यस्थलमा मानसिक समस्याले उत्पादकत्व घटाउने, अनुपस्थिति बढ़ाउने र कामको गुणस्तरमा कमी ल्याउन सक्छ। यसले कर्मचारी र संस्थालाई दुवैलाई असर पार्छ। यसले देशको अर्थतन्त्रमा पनि असर परेको हुन्छ। जब ठूलो संख्यामा मानसिक स्वास्थ्य समस्याका कारण आफ्नो पूर्ण क्षमता अनुसार काम गर्न सक्दैनन्, उत्पादनशीलता घट्छ, स्वास्थ्य सेवामा खर्च बढ़न सक्छ र कार्यबल कमजोर हुन सक्छ। यसले देशको आर्थिक विकासमा पनि नकारात्मक प्रभाव पार्न सक्छ। स्वास्थ्य प्रणालीमा पनि यसले दबाव पारेको देखिन्छ। मानसिक स्वास्थ्य सेवाको आवश्यकता बढ़दै जाँदा अस्पताल, स्वास्थ्यकर्मी र परामर्श सेवामाथि थप दबाव पर्छ। यदि पर्याप्त सेवा उपलब्ध छैन भने धेरै मानिसले समयमै उपचार पाउँदैनन्, जसले समस्या अझ गम्भीर बनाउन सक्छ। यसका समाधान के हुन सक्छन् त श्रोता? मानसिक स्वास्थ्यबारे खुल्ला संवाद गरे धेरै समाधान हुन सक्छ। मानसिक रोगलाई लुकाउने होइन, समयमै उपचार खोज्ने, विद्यालय र कार्यस्थलमा मानसिक स्वास्थ्य शिक्षा र सहयोग कार्यक्रम सञ्चालन गर्ने, परिवार र समुदायले सहानुभूति र सहयोगको वातावरण बनाउने, सरकारद्वारा मानसिक स्वास्थ्य सेवा, मनोपरामर्श र विशेषज्ञको पहुँच विस्तार गर्ने, मानसिक रोगप्रति रहेको भ्रम, डर र सामाजिक कलंक हटाउन जनचेतना बढ़ाउने जस्ता कुराले

प्रिय श्रोता साथी, अन्तमा भन्न पर्दा मानसिक रोग कुनै व्यक्तिको कमजोरी होइन, यो उपचार र सहयोग आवश्यक पर्ने स्वस्थ अवस्था हो। यसको प्रभाव व्यक्तिबाट शुरू भएर परिवार, समाज र राष्ट्रसम्म पुग्न सक्छ। त्यसैले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह महत्व दिनुपर्दछ। समयमै सहयोग खोज्नु र मानसिक रोग भएका व्यक्तिलाई सम्मान र साथ दिनु सबैको साझा जिम्मेवारी हो। स्वस्थ मानसिक स्वस्थ भएका नागरिक नै समृद्ध परिवार, सक्षम समाज र समुन्नत राष्ट्र निर्माणको आधार हुन्। त्यसैले यो सबैले बुझ्न पर्ने, खुल्ला रूपमा छलफल गर्नुपर्ने र मिलेर समाधान खोज्नुपर्ने विषय हो। मानसिक स्वास्थ्य एउटा व्यक्तिको मात्र जिम्मेवारी वा समस्या होइन। आज हामी मध्ये जो कोही पनि जीवनको कुनै न कुनै चरणमा मानसिक तनाव वा चुनौतीको सामना गरिरहेका हुन्छौं। त्यसैले कसैले कसैलाई दोष दिने होइन, बुझ्ने कुरा हो। टाढा धकेल्ने होइन, साथ दिने कुरा हो। मौन बस्ने होइन, खुलेर कुरा गर्ने विषय हो। संस्कृतिको विकास गर्नु आवश्यक छ। श्रोता, मानसिक रूपमा स्वस्थ व्यक्ति स्वस्थ परिवार र समृद्ध समाजको आधार हो। त्यसैले मानसिक रोग लाजको विषय होइन, उपचार र सहयोग आवश्यक पर्ने स्वस्थ अवस्था हो। त्यसैले बुझौं, स्वीकारौं, साथ दिउँ र मानसिक स्वास्थ्यलाई सबैको साझा जिम्मेवारी बनाऊ।

हस्त श्रोता, आजलाई भने यति नै। फेरि पनि यहाँहरू समक्ष भेटघाट त अवश्य हुनेछ। तबसम्मलाई म यस कार्यक्रमकी सञ्चालिका गौरी आजलाई भने यहाँहरूबाट विदा माग्न चाहन्छु। नमस्ते।

0: श्रोता तीनजना सुन्दै हुनुहुन्थ्यो नारी संसार कार्यक्रम सन्दर्भ थियो मानसिक स्वास्थ्य बारे खुल्ला संवाद। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रमको अघिल्लो चरणमा आउनु श्रोता, आज हामी सुनौ केही गीत नारायण गोपालको आवाजमा। श्रोता, नारायण गोपाल नेपाली सुगम संगीतका सम्राट हुन्। उनी स्वर सम्राट नारायण गोपालका पिता आशा गोपाल गुरुवाचार्य शास्त्रीय संगीतका ज्ञाता थिए र उनी नारायण गोपाललाई पनि शास्त्रीय संगीतको पण्डित बनाउन चाहन्थे र भारतको बडौदामा शास्त्रीय संगीत पढ्न पठाएका थिए। तर नारायण गोपाल भने फर्केर फेरि नेपाल नै पुगे र आधुनिक गीतहरू जनवादी गीतहरू गाउन थाले भने त्याग शीर्षकको नाटकमा एक अन्धाको भूमिकामा अभिनय पनि गरेका थिए। त्यस्तै एउटा गीती नाटकको लागि नारायण गोपालले गाएको यो गीत श्रोता समक्ष हामी राख्दैछौ।
1: यो कहानी है एक नर्स और...

श्रोता यो बेलाका सुनेगान्तोक साथी एफएम कञ्चनजङ्घाबाट सुन्दै हुनुहुन्छ सिक्किमे भोटिया लोकगीत छोके अनि नोर्दिन भोटियाका आवाजमा स्वीकार्नु सबै कार्यक्रमको अन्तिम भेट।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सिक्किमे भुटियालो गीत छोकी अनि नोर्देन भुटियाका आवाजमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला स्टुडियोको घड़ीमा अपराह्नको एक बजेको छ। अब हामी प्रस्तुत गर्दैछौ एनसीईआरटीद्वारा प्रायोजित कार्यक्रम।

श्रोता सुन्दै हुनुहुन्छ लिम्बु लोकगीत, एकै कलाकार देवप्रसाद लिम्बुको आवाजमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ीमा अपरान्नको 2:40 हुन लागेको छ। यसैबीच खरसाङ केन्द्रबाट सम्प्रसार गर्न लागेका छौं समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नु।

0: को।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इण्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इण्डोनेशियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदिपूर्ण प्रदान गरिएको छ। लोकसभा अध्यक्ष, रक्षा मन्त्री र विदेश मन्त्रीद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ट कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढ़ाउने उद्देश्यले एक पेड़ माके नाम अभियान अन्तर्गत 70 लाख बिरूवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। अनि भारतले केरलम को कोचीमा भोलिदेखि शुरू हुने दुई दिने ब्रिक्स महिला मन्त्री स्तरीय बैठक आयोजना गर्ने भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इण्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। बैठकको क्रममा द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गरियो र दुई देशहरूबीचको व्यापक रणनीतिक साझेदारीमा नयाँ गति प्रदान गरिएको छ। दुई नेताहरूले पारस्परिक हितका क्षेत्रहरूमा सहयोग बढ़ाउन सम्झौता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले 2018 भारत र इण्डोनेशिया बीच स्थापित व्यापक रणनीतिक साझेदारी प्रगतिको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनुभयो। जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले बढ़दो पारस्परिक विश्वासले रक्षा, सुरक्षा र समुद्री क्षेत्रमा सहयोगलाई बलियो बनाएको र दुवै देशले रक्षा आदान प्रदान, आपदा प्रबन्धन सहयोग र औद्योगिक सहकार्य विस्तार गर्न सहमत भएको उल्लेख गर्नुभयो। श्री मोदीले यो साझेदारी विकास, सुरक्षा, प्रविधि, संस्कृति र शिक्षा लगायत धेरै क्षेत्रहरूमा अगाडि बढ़िरहेको बताउनुभयो। द्विपक्षीय सम्बन्धको भविष्यको बारेमा उहाँले भारत इण्डोनेशिया साझेदारीमा आजबाट नयाँ सुनौलो अध्याय शुरू हुने घोषणा गर्नुभयो।
2: 2018 बनी हमारी कॉम्प्रिहेंसिव स्ट्रेटेजिक पार्टनरशिप आज एक नई उड़ान ले रही है। हम डेवलपमेंट, सिक्योरिटी, टेक्नोलॉजी, कल्चर और एजुकेशन हर क्षेत्र में महत्वपूर्ण कदम बढ़ा रहे हैं। मुझे विश्वास है आज से भारत इंडोनेशिया साझेदारी का एक सुनहरा अध्याय शुरू होगा और इस सुनहरे अध्याय का बहुत बड़ा सकारात्मक प्रभाव 21वीं सदी की दुनिया पर होगा, पूरी मानवता पर होगा।
1: प्रधानमन्त्रीले आज हस्ताक्षर गरिएको सम्झौताले भारतको उच्च गुणस्तरीय र किफायती औषधिहरू इण्डोनेशियाका जनताका लागि अझ सजिलै पहुँचयोग्य बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, भारतले इण्डोनेशियाली डाक्टर र

0: मोदीलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो, जहाँ बालबालिकाहरूले दुवै देशको राष्ट्रिय झण्डा फहराउँदै गरेको देखिन्थ्यो। त्यहाँ उपस्थित बालबालिकाहरूले प्रधानमन्त्री श्री मोदी र राष्ट्रपति प्रबोवो सुबियान्तोलाई न्यानो स्वागत गरे। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्न प्रतिनिधि मण्डल स्तरीय वार्ता गरे र व्यापार, रक्षा, समुद्री सुरक्षा, डिजिटल प्रविधि, स्वास्थ्य, शिक्षा र सांस्कृतिक आदान प्रदानमा सहयोग बढ़ाउने तरिकाहरूबारे छलफल गरे। वार्तापछि धेरै सम्झौताहरूमा हस्ताक्षर गरियो। प्रधानमन्त्री मोदीले यो भ्रमणलाई भारत इण्डोनेशिया सम्बन्धमा नयाँ अध्यायको शुरूआतको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, दुवै देशहरू इण्डो प्रशान्त क्षेत्रमा शान्ति, स्थिरता र विकास सुनिश्चित गर्न मिलेर काम गर्न प्रतिबद्ध छन्। लोकसभा अध्यक्ष ओम बिरलाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इण्डोनेशियाको सर्वोच्च नागरिक सम्मान बिङताङ आदिपूर्ण अफ द रिपब्लिक अफ इण्डोनेशिया प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल मा लोकसभाका अध्यक्षले भन्नुभयो, यो प्रतिष्ठित पुरस्कारले भारत इण्डोनेशिया साझेदारीलाई अझ बलियो बनाउँछ र द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न र क्षेत्रीय तथा विश्वव्यापी सहयोगलाई अगाडि बढ़ाउन प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वको मान्यताको रूपमा काम गर्दछ। रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इण्डोनेशियाको सर्वोच्च नागरिक सम्मान इण्डोनेशिया गणराज्यको बिन्ताङ आदिपूर्ण प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले यो असाधारण सम्मान प्रधानमन्त्री श्री मोदीको दूरदर्शी नेतृत्व, परिवर्तनकारी राजनेता र पारस्परिक विश्वास, सम्मान र साझा प्रगतिमा आधारित विश्वव्यापी साझेदारीलाई सुदृढ पार्दै भारतको राष्ट्रिय हितलाई अगाडि बढ़ाउने अटल प्रतिबद्धताको शक्तिशाली मान्यता भएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई इण्डोनेशियाको बिन्ताङ आदिपूर्ण पुरस्कार प्रदान गर्नु सबै भारतीयहरूका लागि अत्यन्तै गौरवको कुरा भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै डाक्टर जयशंकरले यो सम्मान भारतको व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्न र भारत आसियान सम्बन्धलाई सुदृढ पार्न प्रधानमन्त्री श्री मोदीको निरन्तर प्रयासको प्रमाण भएको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले समृद्धिको वास्तविक सुन्दरता, नम्रता र निस्वार्थ सेवामा निहित रहेको बताउनु भएको छ। संस्कृतको एउटा श्लोक सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, सफलता तब मात्र साँच्चै अर्थपूर्ण हुन्छ जब यो जनकल्याण र समाजको कल्याणको भावनाबाट प्रेरित हुन्छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 डुरान्ड कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। आफ्नो सम्बोधनमा राष्ट्रपतिले यस वर्ष डुरान्ड कप, प्रेसिडेन्ट कप र सिमला ट्रफी जित्न नयाँ टोलीहरूले प्रतिस्पर्धा गर्ने उल्लेख गर्नुभयो। उहाँले यस वर्षको प्रतियोगितामा श्रीलंकाली टोलीको सहभागिताप्रति खुशी व्यक्त गर्नुभयो। राष्ट्रपतिले प्रतियोगितामा भाग लिने सबै टोली र खेलाड़ीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले उनीहरूलाई खेलकुदको भावनालाई कायम राख्न र आफ्नो उत्कृष्ट प्रदर्शन गरेर यस ऐतिहासिक प्रतियोगिताको प्रतिष्ठा बढ़ाउन आग्रह गर्नुभयो।
1: फुटबल विश्व के सबसे लोकप्रिय खेल में से एक है। ये खेल उत्कृष्टता, एकता और खेल भावना का एक अनुपम उदाहरण है। फुटबॉल लोगों को एक दूसरे से जोड़ता है। खेल भावना का महत्व केवल खेलों तक सीमित नहीं है, ये एक महत्वपूर्ण जीवन मूल्य है जो हमें समानता, सहयोग और विपरीत परिस्थितियों में भी दृढ़ बने रहने की सीख देता है।
0: प्रधान रक्षा कर्मचारी जनरल एनएस राजा सुब्रमणी, सेना प्रमुख धीरज सेठ र नौसेना प्रमुख एडमिरल कृष्ण स्वामीनाथन पनि यस अवसरमा उपस्थित थिए। उपराष्ट्रपति सीपी राधाकृष्णनले नयाँ दिल्लीस्थित उपराष्ट्रपति भवनमा प्रख्यात समाज सुधारक रेटामलाई श्रीनिवासनको जन्म जयन्तीमा पुष्पहार अर्पण गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढ़ाउने उद्देश्यले एक पेड़ मा के नाम अभियान अन्तर्गत 70 लाख बिरूवा रोप्ने अभियानको शुरूआत गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले यो अभियानलाई दिल्लीको पर्यावरणलाई रूपान्तरण गर्ने दिशामा एक महत्वपूर्ण पहलको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यावरण संरक्षणलाई प्रवर्धन गर्न एक पेड़ माँ के नाम अभियान शुरू गर्नुभएको उल्लेख गर्नुभयो। गृहमन्त्रीले सरकारले यमुना नदी सफा गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो विगत एक वर्षमा 129 डल प्रशोधन केन्द्रहरू सञ्चालनमा आएका छन् जसले नदीमा प्रशोधित पानीको प्रवाह सुनिश्चित गर्दछ। उहाँले यो पनि प्रकाश पार्नुभयो दिल्ली सरकारले नयाँ विद्युतीय सवारी

0: नीति लागू गरेको छ र हरियो दिल्लीको दृष्टिकोणलाई साकार पार्न प्रतिबद्ध छ। श्री शाहले सबै नागरिकहरूलाई आफ्ना आमाहरूको सम्मानमा बिरूवा रोप्न अपील गर्नुभयो। भारतले केरलमको कोचीमा भोलिदेखि शुरू हुने दुई दिने ब्रिक्स महिला मन्त्रीस्तरीय बैठक आयोजना गर्ने भएको छ। महिला तथा बाल विकास मन्त्रालयले यस बैठकमा ब्रिक्स सदस्य देशका मन्त्रीहरूले आफ्नो ब्रिक्स अध्यक्षताको नेतृत्वमा सहयोगलाई सुदृढ पार्ने र महिला नेतृत्वको विकासको लागि साझा दृष्टिकोण अगाडि बढ़ाउने बताएको छ। उनीहरूले प्रस्तावित नतिजाहरूमा छलफल गर्नेछन् र ब्रिक्स सदस्य देशहरूबीच सहयोगलाई अझ बढ़ाउन रणनीतिक मार्गदर्शन प्रदान गर्नेछन्। यो मन्त्रीस्तरीय बैठक यस महिनाको 6 र 7 जुलाईमा आयोजित ब्रिक्स महिला कार्य समूहको बैठकपछि हुँदैछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जकार्तामा इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज इण्डोनेसियाको सर्वोच्च नागरिक सम्मान बिन्ताङ आदि पूर्ण प्रदान गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा 2026 टुरान कप प्रतियोगिताको ट्रफी अनावरण गर्नुहुँदै त्यसको उद्घाटन गर्नुभयो। अनि भारतले केरलमको कोचीमा भोलिदेखि शुरू हुने दुई दिने ब्रिक्स महिला मन्त्रीस्तरीय बैठक आयोजना गर्ने भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समक्ष फेरि हामी सुनाउँदैछौ लिम्बू लोकगीत, उनी कलाकार देवप्रसाद लिम्बूको आवाजमा।

श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लिम्बू लोकगीत एकैकालाकार देवप्रसाद लिम्बूको आवाजमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला स्टुडियोको घड़ीमा अपराह्नको 3 बज्न लागेको छ र हामी दिल्ली केन्द्रबाट सम्प्रसार गर्दैछौं समाचार।

0: इतनी महापोकों सिंगांग वा
1: आयरेरे सुसंगो ओ गनु अनि शिक्षा मापोंग मंग अकेन परिपन निचम सह अनि गे हुको वा मकेन निसाम हु मासी पांता मेंबी हम बगर आके दंग बा थेदे इतनी माबु कुमा इला अबंगे मा अबो खेंगवा मेंबी हा इतनी मा युखे अबरे वंग पेली फाका गनु
0: अंगा अबंगे मा पोंग मेरे चुगले अंगा आशा
1: नानि अकेन तंग बे बाबा आलो
0: हने आलो सुमसी
1: तंग बे सुमसी केरेंगवा ए आके दंग बा पोंगिला मा पोंग चाबंगिन ओइंगारिन अला अनिंग थाइंग मेबोंने आकेदांगना सिगिनलाम सावनपुंग आकेदांगबा पुरोपेकांग थिपुंग मेबि थाइंग मेबोंने करा आदांगमारे कन आकेदांगबा इतनी आबुखुंगवाइला आबांगे मापु आबुख्यांग
0: आबांगे मापुंग मांग आरो अंगेवा सावन पिमारो मेन दुकान
1: मेनले छ
0: अनिगे आबांगे अंगेवान तामे येम पिमा पनिरे छ आरोबा
1: गुंगले छ
0: गुंगले छ आरोबा गन येमिले
1: आलोबा कुयेमो मेबि
0: कुयेमो थ्यांग वेले आरो गन लाथिक एएसडी मेमाना ऑटिज्म spectrum disorder met manaben atik kanje yem dukma men dukra cha
1: men la cha
0: yam dukma men dukra cha kaninje latik neuro development disorder memetu bari cha me batu bari cha anangwan lambare sepsing dukma le la ye pawa ra cha
1: o allo togi ga la ken sikile latik khambam latik sitlang mi khiku mi kha ka yano yam ba mi jogile sampu khra we kar allo je kitang pung bari cha
0: aro je ekdamai abangi angi kwanje yem pi ma ponira cha aru gan yemile je praya anige abo amo ansi ruminang je praya ange ko anige phone
1: mobile phone
0: ai mobile phone na
1: morning abirum sim
0: morning ha i ba abirum sim ba cha gan je damai sulik ma ponira cha
1: bi mai men 0
0: 0 bi mai menu number cha tyang vele keda bayen sigang ange wa nuri develop me bong nen ba cha kone mehin kone papma
1: langke
0: ma bong be kara
1: mehin ne
0: nahi ningwa je slow development slow pong bara cha college
1: gi harame ba nimba
0: anjar harame ba nimbara cha college ekdam me problem pong bara cha
1: ke da jambo pong ba kuya kuya khune thai me bong ne
0: khune thai me bong ne kon cha anga e nim pon
1: aktang pong bang je afale ani ani ni ani tumi me be
0: ani tumi ta da ke dang bang pong bara cha ta kon nin je yem tuk ma men tuk ra cha kon nin je yam tuk ma men tuk ra cha kon nin je la thi angi kwa ke bong ba develop in the slow
1: dame su bar cha
0: aro dui ne chi sum si tong be ne chi sum si ke par je na ma i ba develop bong ma pan ne dar khan nin je ra slack bong ang pe par so
1: sulli
0: bong ang pe par
1: cha afale san na ni da jing bon ne sin ni ne hi ja ba bong ma pan je dame su bar cha ken muning pi ma ome ma pi ma le se
0: ken muning pi ma ome ma nang la te kin je genetic problem mang bong genetic factor le jo gule ang ke dang ba autism pong bara cha
1: autism ai ani ge autism patagi ko khamela thi hupte kono me bi allo kuye me mo cha ala yori khan sigit na la me sep sing mang ta ma ala sawan me bong mang sa yan yamong se ma siwa bar thai amar akhiri akhen tang be legend thai akhen nani pong khela de thai bong khela ai
0: tang be ke re le nu bai wai tang be na chi ke re le aje khone the ku ja ku di cha ma la gyang hu adem mang ade de
1: उन आधाकते
0: अनंग अखिन कुने कुमरालाम बार एक्सप्रेस चुक मा मेचुक तेन
1: मेचुक तुन
0: जामा कुकुले रो सुक तुआं उन आधाकते अनंग अजे अरु बाप मा पापा मामा अजे बाप मा पने खेनंग पुरे सुन
1: सुलिक
0: सुलिक पोखे एकदम मै केले चुकेले अरु अनि गेयांग अरु थेरेपी क्लास ओकुम थेरेपी क्लास
1: कलेन गुसेप सिंह वा बर छ
0: कर कलि चाहिँ सिधा पाङया हो पारे छ कलि चाहिँ थेरेपी क्लास र लम्बा चाहिँ कन चाहिँ डेभलप नोरिक अङ्गेक अङ्गेक काङ चाहिँ अझ डेभलप पुङ र पेक पार छ
1: पुङ
0: बार छ के र बा अरु थेरेपी अङ नमा परिक परिक पा पुङ बार छ
1: खिदे पुङ बार छ
0: अकुपेशनल थेरेपी मे मेत्तु बार छ स्पेशल एजुकेशन मे बातु बार छ बिहेभियर थेरेपी लरिक मे बातु बार छ कनकेरे लम्बा चाहिँ अझ
1: नानीले खोथक याम लेन थुबु है नहि लेन थुबु पा मा लेन थुबु लाई है कुसिङ नि मा थुबु है नसिक लेन थुबु पुङ मा है थामगरा अकरि कन्जेन थेरापी थक याम थेरापी चुक मा लागि आखेन यन थपा दिम पुङ मा आखेन वर्ष चुक बुङि कन आखेन तंग बे चुक बुङि ला
0: कन्जे अबङे आरो अङे वाले आखेन ग्या पर आखेन खुने म खीमा नहि वा अम्पा करके आरो अजे खुने स्लो दो वा गदन नमा इबाई तंग बे नछि सुमसी तंग बे युङ मा छ आरो हुने डेभलपमेन्ट अझ चालिक वा गरेर चाहिँ अङ्गेक अङ्गेक सुलहाङ याक्नो
1: सुपेट
0: जेनरल अझ नुबाई पुङ गरेर चाहिँ डेभलपमेन्ट नुबाई पुङ जम्मा जे

0: अनि वेतङ बा के पा म स्वर चाहिँ नर्मल यो निसा मिमे या मा
1: सुत त के अब सुजाम भिरङ वा ए खन से सीता सम्बा त मे बुङ बबी मिहु पिखा म चाहिँ
0: सीता सम्बाङ मे बुङ र हुन्छि चाहिँ सप्लिमेन्ट हा गन भिटामिन हेमा मा अबि रछ खेन्नु कुदङ छ गन थेरेपी याङ ने मंग तङ मा र ते मा बनि ते मा
1: पुङ न छ हमगर के नानी चाहिँ तगी बा खेन एकरे मे बा लेन छ र अब थाइङ पोखेङ पा मा रे चाहिँ पोखेङ ते हकरे आजु सुकिम खामको अति वाइलर नानी स्लो डेभलप नानी अति सेन्टर
0: सुखिम डायग्नोस्टिक हामु लथिक वा अनङ लथिक यो डारोगङ
1: गान्तोक
0: गान्तोक गान्तोक डारोगङ मम्स बिलिभ मे मन हामङ वा नेछि वा आरो
1: ए आलो आदाङ मारे से अति आदे इदुम ल गातिन गन लुम
0: तेन आलो अंगा सुखिम मते रुङ गतुम
1: गन्ना
0: गन्ना
1: ए खनङ वा
0: नाम नाम सुखिम
1: हे नङ वा आइ अनो वे आखेन दङबा हे नानि हामु आइलाम दङ आलो द यरिक तो म अबि आजे जे म अबि गन कुयम ले
0: आरो कुयम ले नमा आरो प्राय
1: हरियाङ
0: आरो गुफा पामा बिजि मेबङनि गुफा डिउटि के बेग पा मेवा अनङ्ग
1: अबाङे
0: याम जोङा बङ आरो आङा इदनिम चाहिँ हेमा वा बेले आरो बायाम मिले चाहिँ अबाङे सा ए आज एकदम एमपि मासी पनेर छ
1: एकदम
0: एमपि मासी पने जे जम्मा डेभलपमेन्ट अबाङे आङ एसएस चोकमा पनेर छ के
1: सुसुरी
0: वामा
1: पनि अनि यहाँ बके यम्बा आरे तुम आमाङे ओइङ अला थे दे वा थे अनि सुमिना लेसुमे खा मोबाइल खाइ मोबाइल आबेर अरि इङखङ पाङखङ तेङ वा अनि सुङवा कन नानी मोबाइल फेमरा रे फेमरा थे रे फेमरा रे अनि थाइ होप कन आलो मना रे बि
0: आदाङ मरे नु शिक्षामा पोखाङ बेले चोगुल्याङ र अखेन अङ वासिरे डेभलप हुन्छ आरो कन यमिले चाहिँ आखेन हुन्छ डेभलपमेन्ट के बोङ बेन्छ जम्मा फोन मोदो हुन्छ टाइम वेस्ट मे जो गुवाङ आखेन हुन्छ म ट्यालेन्ट हाङ जम्मा आरो कन यमिले चाहिँ फोनले त प्राय उयो बोङ बोङ र पेक पारेछ आरो हुन्छ
1: फोनले चाहिँ मोबाइल थेरापी चोक मैले पोङे पोङ
0: तर गुफा दे नै हरा छिटो खालि डेभलप पोङ बार छ
1: गुफा
0: दिन चाहिँ चालिक डेभलप के बोङ बेन चाहिँ मेदे रुङ स्कुलै मे आक्तो तर गुफा दिन चाहिँ एकदमै स्लो वा गर चाहिँ नमा थेरापी क्लासै नमा मुरे युङमासी बनेर
1: छ अनि थेरापी चोकमा अखेन पेक याङ अखेन लाग्छ कि पेक याङ हा
0: याङ हजुर पेक याङ हा नमाइ
1: नमाइ अङ्गा खेप्सङलाई त 30,000 लाग्छ लाभ थक्मा हाम्रो अरे आलु आखेताङ आखेन वा है
0: हजुर खुसी के वा
1: खुसी के वा आखेन थुम है हेले जुगले अनि के मा पुङ माङ चाहिँ ऐमा वा माङ र मेन है सिकिना पुङ माङ वा र मेन चाहिँ नानी चाहिँ भन्ने थिए वखान सिकिना लाम त थाइङ चोकमा वा हामीला नि मेम्बी
0: हजुर सिकिना लाम त अबाङ याङ कन्सियस पुङमा पर्ने रहेछ अब यी पा अबाङ याङ अङ्गे वा सपोक वा इले फोन नुङ अझै माखा पुङमा नु बा रहेछ के र
1: इमेल
0: इमेल बेला आङ अझै माखा ए फोन आयुङले चाहिँ फोनले रेडिएसन हाल्याङ अझै दुखी
1: अन्जाले यरि नो ज्ञान सेखा आलुको थाइ मोबाइल लथे सकमा लोमा सब मेल त के अब भुखे हजुरे तगीको होप त गर्नु अन्त थिए होप त्यसँग अखेन तगी अक्तङ मोबाइल फोन थिए होप त्यसँग तगीको मनारे साम वान छु अखेन ओइ वा मेम्बारेन बात है मेम्बारेन अखेन लाङ्गिकमा मेन्छु उनी तगिङ मै कर आला खेन जेनेटिक थिए पुख

0: ग्रामीण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोताहरूमा म कार्यक्रम संचालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। श्रोता, प्रत्येक यस दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामी विभिन्न विषयहरू लिएर यहाँहरू समक्ष उपस्थित हुने गर्छौं र आज हामी एक विशेष कार्यक्रम यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेका छौं र आजको यस कार्यक्रम अन्तर्गत अहिले विभागले वर्ष नै सहकारी सप्ताह पालन गर्दै आइरहेको छ र यो सहकारी सप्ताहको गतिविधि बारे हामी आज यहाँहरू समक्ष चर्चा परिचर्चा गर्नेछौ र यसको निम्ति हामीले हाम्रो स्टुडियोमा निम्ताएका छौं सहकारी विभागका जोइन्ट रेजिस्ट्रार श्री इन्द्रमणि अधिकारी सरलाई र आज हाम्रो स्टुडियोमा उहाँ उपस्थित हुनुहुन्छ र सर्वप्रथम सरलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु। सर
1: नमस्कार, धन्यवाद।
0: हजुर सर, सर विभागले वर्ष नै सहकारी सप्ताह पालन गर्दै आइरहेको छ, यसपालिको सहकारी सप्ताहको उद्देश्य अनि कार्यक्रमहरू बारे सर्वप्रथम स्पष्ट पारिदिनुहुन्छ कि सर?
1: प्रथमत तपाईँलाई धन्यवाद। सहकारी विभागलाई यस वर्षको सहकारी सप्ताह विषय लिएर तपाईँहरूले हामीलाई यो प्रसारणमा मौका दिनुभएकोमा म श्रोताजनलाई भन्न चाहन्छु कि सहकारी विभागले वर्षेनी सहकारी सप्ताह भनेर मनाउने गर्छ र यस वर्ष भने विशेष हाम्रो सहकारी मन्त्रालयको 5 वर्ष पुगेको अवसरमा यसपालिको सहकारी सप्ताह भने 29 जुन 2026 6 जुलाई 2026 रहेको थिए।
0: हजुर हजुर।
1: र यसमा प्रत्येक दिनको निम्ति विभिन्न विषयहरू थिए।
0: ज्यू ज्यू ज्यू।
1: कुन कुन विषयमा जनतालाई ध्यान आकर्षण गराउनु पर्ने, जागरूकता गराउनु पर्ने भन्ने विषयहरू छन् र यसमा चाहिँ प्रथमत 29 जुनमा भने शुभारम्भ अनि प्रतिज्ञा दिवस, यानि कि सहकारितामा हामी लागेर समाजलाई, देशलाई अनि आफूलाई पनि अगाडि लैजान्छौँ भन्ने एउटा प्रतिज्ञा लिने एउटा समारोह हुनेछ। त्यसै प्रकारले दोस्रो दिन प्याक्स यानि कि मल्टिपर्पज कोअपरेटिभ सोसाइटी भनेर आफूहरूले जान्नुहुन्छ कि ग्रामीण स्तरमा धेरै प्रकारका सहकारी समितिहरू छन्, यसमध्येको एउटा चाहिँ प्याक्स हो र प्याक्समा कसरी परिवर्तन ल्याउन सकिन्छ आउने दिनहरूमा भन्ने विषयमा चर्चा गर्ने यो दोस्रो दिनको मुद्दा रहेको छ। त्यसै प्रकारले तेस्रो दिनमा तपाईँको कृषक सम्मान दिवस, कृषकहरूलाई प्रोत्साहन गर्ने, उहाँहरूलाई सम्मान गर्ने यो एउटा सरकारद्वारा निर्देशित यो कार्यक्रम छ। त्यसै प्रकारले 2 जुलाईमा एआई अनि टेक्नोलोजी डे भनेर मन्त्रालयले हामीलाई एउटा विषय दिएको छ कि अहिले यो बदलिँदो परिवेशमा कोअपरेटिभ सोसाइटीले पनि गाउँ स्तरमै भए पनि आर्टिफिसियल इन्टेलिजेन्स र टेक्नोलोजीको माध्यमद्वारा सहकारितालाई कसरी अगाडि बढाउन सकिन्छ, सहकारी समितिहरूमा के टेक्नोलोजी पदार्पण गर्न सकिन्छ अनि त्यहाँबाट सोझै जनताहरूलाई के सजिलो सहुलियत अथवा भनौँ कार्यक्षेत्रमा अगाडि बढ्न कसरी सघाउने भन्ने कुरामा विस्तृत चर्चाहरू हुनेछन्। त्यस्तै प्रकारले 3 जुलाईमा सहकार सम्वाद दिवस, यसमा विशेष रूपले अब विद्वत जनहरू बोलाएर मञ्चमा राखेर एका अर्कामा विचार विमर्श गर्ने, विचारहरू साटासाट गर्ने एउटा नयाँ प्रयास, इन्टरेक्सन, यसलाई हामी भनौँ ग्रुप डिस्कसन पनि भनिन्छ कतै कतै, त यस्तो एउटा विचारको आदान प्रदान गर्ने एउटा हामीले अवसर दिने यो एउटा कार्यक्रम पनि मिलाएका छौँ र यसमा विशेष रूपमा यो अब सोरेङ र गान्तोक जिल्लामा यी कार्यक्रमहरू भए। सो यस्तै प्रकारले अघिल्लो 4 तारिकको दिन भने हरियाली सम्बन्धित कार्यक्रमको दिन परेको थियो, ग्रीन कोअपरेटिभ डे भनेर यसलाई नामकरण गरिएको छ। त त्यस दिन चाहिँ बिरुवा रोपण, बिरुवा गोडमेल, मलजल अथवा प्रकृतिसँग प्रेम सम्बन्धी कुराहरू सहकारी समितिले समाज मात्रै होइन विश्वलाई नै, पर्यावरणलाई नै पनि अघाल्छ र यसलाई सम्वर्धन गर्छ भन्ने एउटा सन्देश दिनको निम्ति सहकारी समितिहरूलाई हामी गाउँ गाउँमा है आफ्नो आफ्नो क्षेत्रमा पर्यावरणसँग प्रेम बोकेका सन्देश लिएर अलिकति एउटा कार्यक्रमहरू पनि गर्छौँ, आह्वान हजुर यसरी गर्दैछौ र यस्तै प्रकारले यी कार्यक्रमहरू कतिवटा भइसके र अब कति हुनु बाँकी छ। यसै प्रकारले यो नवीन पिँढी सहकारी दिवस भनेर पनि 5 जुलाईको दिन थियो। सो यो 5 जुलाईमा चाहिँ अब नयाँ युवा है युवती जो अब समाजमा अहिले भर्खरै पढेर बढेर है सक्षम भएर दक्षता लिएर समाजमा उत्रिनु भएको छ उहाँहरूले चाहिँ सहकारी आन्दोलनलाई कसरी अँगाल्ने भन्ने विषयमा पनि यो पाँच तारिकको एउटा विषय हो
0: विषय
1: त यसमा अब सहकारी समितिहरूले आफ्ना सदस्य बढाउने त्यसमा नवीन पिँढीहरूलाई बेसी प्रोत्साहन दिने त्यसो गर्दाखेरि सहकारी समितिमा पनि अब विस्तृत रूपान्तरित एउटा अब कदम हुन सक्छ किनभने नयाँ मान्छे जोडिने बित्तिकै नौलो सोच हुन्छ
0: एकदम
1: उहाँहरूले नयाँ तरिकाले समाजलाई त्यो कोअपरेटिभ सोसाइटीलाई अगाडि लैजाने चेष्टा गर्नुहुन्छ यो एउटा ध्येय पक्रिएर सरकारले चाहिँ नवीन पिँढी सहकारी दिवस भनेर मनाउने भनेर पाँच तारिकलाई पनि लक्षित गरियो त्यस्तै प्रकारले यो अब अन्तिम दिन छ तारिक चाहिँ यो चाहिँ अब समापनको दिन
0: समापनको दिन
1: हजुर यसमा चाहिँ विभिन्न रूपमा अब विभिन्न सहकारी समितिहरूले विभिन्न स्तरमा अनि राष्ट्रिय स्तरसम्म पनि सहकारी महोत्सव भनेर पालना गरियो तपाईँलाई यसरी लीला पनि भयो तर अब यो एउटा आन्दोलन हो सहकारिता चाहिँ हामी कतै न कतै सहकारी आन्दोलन भन्ने गर्छौँ र यसलाई अब यी कार्यक्रमहरूको यो सप्ताहव्यापी जुन एउटा अब एउटा संकल्पित भएर जुन उद्देश्यले हामीले है लक्षित गरेका भावनाहरूलाई लिएर अगाडि बढ्यौं त्यसको चाहिँ अब आज विश्राम हुन्छ तर आन्दोलन त जारी नै रहन्छ अब गाउँमा जो गर्नु छ कृषकहरूले जो गर्नु छ सहकारीसँग जोडिएर जुन प्रगति हासिल गर्नु छ त्यो त अझै बढी निरन्तरता यो आन्दोलनले दिन्छ भन्ने हामी आश्वस्त छौँ
0: हजुर र हजुरले अघि भन्दै हुनुहुन्थ्यो कि सर अब सहकारी मन्त्रालयले पाँच वर्षको यात्रा पूर्ण गरिएको छ अर्थात पूरा गरिसकेको छ भनौँ न सर र अब यस सम्बन्धमा अब सिक्किमको सन्दर्भमा हेर्दाखेरि भनौँ न है सर सहकारी सम्बन्धी कस्तो पहलहरू गरियो होला सर
1: अब पाँच वर्षको अन्तरालमा आज भारत देशमा सहकारी मन्त्रालय भएको पाँच वर्ष पूर्ण हुँदैछ र यस अवधि सिक्किममा पनि धेरै कार्यक्रमहरू यहाँ पदार्पण भए भारत सरकारद्वारा प्रमुख रूपमा शुरू गरिएको जबकि नयाँ मन्त्रालय भयो यो पहिला कृषि मन्त्रालयमा पर्ने गर्थ्यो त्यसले गर्दा जब नयाँ मन्त्रालय भएपछि हामीलाई मन्त्रालयबाट पत्राचारहरू हुन थाले कि अब यसलाई हामीले अलगै यो सहकारी समितिहरूको डेटाबेस है जति पनि छ कति छन् कस्ता छन् के छन् उहाँहरूको रेकर्ड्स है सबै एकदम डिजिटाइज गर्नुपर्छ भनेर चाहिँ कम्प्युटरको जडान गर्ने कामहरू भए अफिसहरूमा है यहाँसम्म कि समिति समितिहरूमा पनि कम्प्युटरहरू पुर्याउने काम भयो अहिले भनौँ अब पहिलो फेजमा 107 र दोस्रो फेजमा 24 फेरि यी समितिहरूमा धरी कम्प्युटरहरू जडान गरियो र उहाँहरूको बही खाता त्यहाँ डिजिटाइज गरियो यानि कि कम्प्युटरमा लगाइयो एउटा राष्ट्रिय रूपमा एउटा डेटाबेस सेन्टर क्रिएट गरियो यसलाई नेशनल कोअपरेटिभ डेटाबेस भनिन्छ भारत सरकारले बनाएको देशमा सम्पूर्ण समितिहरूको लेखाजोखा सम्पूर्ण विवरण त्यहाँ लगाइयो त यसरी एक प्रकारले पाँच वर्षमा चाहिँ एउटा ग्राउन्ड वर्क भनौँ अब एउटा इमारत बनाउनको निम्ति हामीले अगाडिको काम त गर्नु नै छ तर जड दरो बनाउनु पर्छ भन्ने उद्देश्यले धेरै समय लाग्छ र दरो एउटा भनौँ तल्लो पिँढीको जुन है काम भएको छ त्यस्तै प्रकारले अब यसमा विभिन्न तहका सहकारी समिति हुने गर्छन् हाम्रो राज्यमा पनि अब विशेष रूपमा कस्तो छ भने अब सिक्किम मिल्क युनियन सिस्को ब्याङ्क सिनफिट होइन डेन्जोङ एग्रिकल्चर कोअपरेटिभ यिनीहरू भए एपेक्स कोअपरेटिभ सोसाइटी शीर्ष सहकारी संस्था भने तल जमिनी स्तरमा चाहिँ फेरि गाउँमा चाहिँ एमपीसीएस यानि कि प्याक्स अहिले हामी भन्दैछौँ क्रेडिट कोअपरेटिभ मिल्क कलेक्सन गर्ने मिल्क कोअपरेटिभ फार्मर्सको सामानहरू कलेक्सन गरेर बेच्ने ओर्ने प्रोसेसिङ गर्ने एफपिओज यी सबै कोअपरेटिभ सोसाइटी त यिनीहरूको फेडरेसन चाहिँ एपेक्स कोअपरेटिभ हो त दुई तहका सहकारी समिति सिक्किममा विद्यमान छन् र यिनीहरूले आफ्नो आफ्नो लेभलमा कोअपरेटिभ एवेरनेस आफ्ना सेयरधारकलाई आफ्ना छिमेकी जनताहरूलाई उदयमान अब युवा पिँढीहरूलाई त उहाँहरूलाई एवेरनेस गरेर आफूतिर खिच्ने कि समावेश हुने र यो समितिबाट फाइदा लिने समितिसँग व्यापार बढाउने र आफू पनि फाइदा लिने समाजलाई पनि अगाडि बढाउने यो भावनाले चाहिँ के भन्छ भने अब समाजै होइन देशै अगाडि बढेर जान्छ यस्तै प्रकारले यी एवेरनेसका कार्यक्रमहरू भए यसै बीचमा अब हाम्रो सिक्किम सरकारद्वारा किसानहरूलाई सम्मान है दुधको रेट बढाइदिनु तपाईँले कृषिजन्य सामानहरू बेच्नुहुन्छ भने त्यसमा म यति दिन्छु निर्धारित मूल्य दिनु सपोर्ट प्राइस त्यहाँ दिनु, इन्सेन्टिभ दिनु, विशेष यहाँ हाम्रो स्किमको नाम चाहिँ हो प्रोडक्सन इन्सेन्टिभ
0: स्किम,
1: फार्मर्सहरूलाई सिधै त्यो दिनु लगायत अब राम्रो गर्ने कोअपरेटिभ सोसाइटीहरूलाई चाहिँ फेरि पारितोषित गर्नु
0: हजुर,
1: मतलब सरकारद्वारा 15 अगस्तको अवधिमा पनि तीनवटा सबभन्दा सफलतम कोअपरेटिभ सोसाइटीलाई पारितोषित दिने सिक्किम सरकारको योजना चलिरहेको छ, विगत सालदेखि नै चलिरहेको छ। त्यस्तै प्रकारले दूधमा पनि सर्वोत्तम दूध ल्याएर कोअपरेटिभ सोसाइटीमा दिनेलाई पनि प्रोत्साहन राशि दिने लगायतका यस्ता अवेरनेस कार्यक्रमहरू सिक्किम सरकारबाट पनि भए अनि भारत सरकारबाट पनि विभिन्न एक्सपोजरको निम्ति सपोर्ट
0: हजुर,
1: यो प्राइमेरी र एपेक्स बीचमा राम्रो सम्झौता होस् भनेर त्यसका निम्ति धेरैवटा पहल भए। त्यस्तै प्रकारले अब यहाँ टेक्नोलोजी पनि लगाइयो, यो सहकारी समिति गठन अनि त्यसलाई म्यानेजमेन्ट सम्बन्धी भनौँ,
0: टेक्नोलोजीको पनि धेरै अब एकदम आवश्यकता
1: छ अनि कति ठाउँमा त यो टेक्नोलोजी जडान गरिसक्यो। अघि मैले भने कम्प्युटर जडान गरियो, अब कम्प्युटर मात्रै जडान गरेर भएन, त्यो कम्प्युटरमा विभिन्न किसिमका सफ्टवेयरहरू डेभलप गरिए
0: हजुर,
1: त यस्ता यस्ता सफ्टवेयरहरू लगाइए कि आज चाहिँ गाउँमा भएको एउटा कोअपरेटिभ सोसाइटीले अनलाइन कसैको प्यान कार्ड कसैको पासपोर्टको एप्लिकेशन चाहिँ गाउँमै एप्लिकेशन गर्न सघाउँछ, त्यो प्याक्सबाट एप्लाई गर्दा उसको प्यान कार्ड सुध्रिएर आउँछ, आधार कार्ड सुध्रिएर आउँछ,
0: एकदमै हजुर,
1: पासपोर्टको निम्ति उसले अब पासपोर्टमा जब फोटो खिच्न जानुपर्छ अन्तिम चरणमा त्यो डेट उसले त्यही पाउँछ
0: हजुर,
1: टोकन ट्याक्स आफ्नो गाडीको यदि टोकन ट्याक्स तिर्नु छ, इन्सुरेन्स गर्नु छ भने पनि समितिमै गर्ने, यी सबै प्रकारका सफ्टवेयरहरू पनि त्यो कम्प्युटरमा जडान गरेर त्यो सफ्टवेयर चलाउनको निम्ति ती सोसाइटीहरूका म्यान पावरलाई ट्रेनिङ पनि गराइयो
0: हजुर,
1: मतलब धेरै अगाडि हामी बढिसकेका छौँ यो 5 वर्षमा र उहाँहरू कतिवटा ठाउँमा त एकदमै निपुण अहिले अब भनौँ अब दिनको 25-26 हजारको चाहिँ अनलाइन ट्रान्जेक्सन एउटा प्राइमेरी कोअपरेटिभ सोसाइटीमा रेकर्ड भइरहेको छ, यो एउटा खुसीको खबर, जो कि 5 वर्ष पहिला त यो अनलाइन सुविधा यस्तो सर्भिसेस छँदै थिएन
0: एकदमै हजुर,
1: एकदमै अब आउने दिनमा यो एआई टेक्नोलोजी र सरकारको सहयोगमा कोअपरेटिभ एउटा मञ्चमा भनौँ कोअपरेटिभ समुदायमा
0: है
1: आमूल परिवर्तन आउने हामी आशा राख्छौँ
0: हजुर हजुर। र अब अहिलेसम्म कुन विषयमा सिक्किमले अब राम्रो परिणाम प्राप्त गर्न सकेको छ र यसले जनतालाई के कस्तो प्रकारको फाइदाहरू पुर्याइरहेको छ होला सर?
1: धन्यवाद, तपाईँले खुबै राम्रो प्रश्न राखिदिनु भयो। जनताहरूलाई अवगत छ
0: हजुर
1: कि समाजमा आज सहकारी समितिहरूले कस्तो कस्तो सेवाहरू पुर्याउन सकिरहनु भएको छ। विशेष रूपमा अब सहकारी समिति खोलेपछि हामी एउटा त्यहाँ चिनारीको रूपमा एउटा सानो दोकान चाहिँ खोलौँ है भनेर हामी प्रोत्साहन गर्छौँ। त्यसो हुँदा के हुन्छ भने यसो साइनबोर्ड लगाउने मेलो हुन्छ, त्यहाँ दुईजना मान्छे बस्ने मेलो हुन्छ, त्यहाँ दुईजना मान्छे आएर गफ गर्ने मेलो हुन्छ, प्रचार प्रसार हुन्छ, त्यसले गर्दा एउटा सानो भए पनि एउटा घर खोलौँ है दोकान खोलौँ भन्छौँ हामी। र त्यो दोकानमा अब पहिला त सरसौदा
0: है
1: अब हाम्रो कन्ज्युमर आइटम्स बस्छ, त्यस पछाडि हामीले सिक्किमको अब फुड एन्ड सिभिल सप्लाइज डिपार्टमेन्टसँग तारतम्य मिलाएर उहाँहरूको सहयोगमा हामी पीडीएस आइटमहरू पनि डिस्ट्रिब्युट
0: गर्छौँ
1: जनतालाई, जुन अब एउटा महिनाको रूपमा उहाँहरूले जुन पीडीएस रिसिभ गर्नुहुन्छ त उहाँहरूको जुन सामान छ समितिमा ल्याउँछौँ, समितिबाट उहाँहरूलाई हामी त्यसरी प्रदान गर्छौँ, त्यो एउटा ठुलो सुविधा है। अब सबै अहिले अब हाम्रो यो हिमालयन अब एउटा अप्ठ्यारो अप्ठ्यारो परिवेश परेकोले गर्दाखेरि अब माथिको परिवारले त सोझै तलको दोकानमा आएर लिन मिल्दैन, तर पनि हाम्रा समितिका छेउछाउमा एक दुईवटा तीनवटासम्म वार्ड पर्छन्, उहाँहरूले त एकदमै त्यसको लाभ लिइरहनु
0: भएको
1: लिनुहुँदैछ। र यहाँ हामी लाभ लिनको उहाँहरूलाई सुविधा मात्रै होइन एकाउन्टेबिलिटी, जबकि यो सहकारी समिति चाहिँ एउटा पञ्जीकृत एउटा संस्था हो,
0: संस्था
1: एउटा कानूनी रूपमा पञ्जीकृत भएको संस्थाको नाताले त्यहाँ केही गडबडी हुने सम्भावना भयो भने पनि निगरानी भइहाल्छ र त्यो गडबडीको एकदमै कमी त्यो अब चाहन भनौँ न अब गडबडी एकदमै कमी हुने हुनाले चाहिँ अब हुनै सक्दैन त यो हामी भन्न सक्दैनौँ, तर गडबडीलाई तुरन्तै है सच्याउने
0: हजुर
1: भएकोले गर्दाखेरि चाहिँ अब इन्डिभिजुअल पीडीएस डिस्ट्रिब्युटरहरू पनि हुनुहुन्छ
0: हजुर,
1: तर सहकारी समितिमा उहाँहरूको अब एउटा भर निर्धक्कसँग पर्दा हुन्छ भनेर हामी विभाग भन्न चाहन्छौँ
0: हजुर।
1: र त्यसै प्रकारले अब अहिले मैले अघि नै एउटा कुरा राखिहाले कि हाम्रो समितिहरूमा कमन सर्भिस सेन्टर भनेर जुन अनलाइन सेवा छ
0: हजुर हजुर,
1: त्यसमा चाहिँ तपाईँको मोटर व्हीकल इन्सुरेन्स
0: हजुर
1: टोकन ट्याक्स हेल्थ इन्सुरेन्स लगायत विभिन्न कार्यक्रम जो अनलाइन द्वारा
0: हजुर
1: पैन कार्ड को शुद्धिकरण पासपोर्ट को लागि एप्लिकेशन या तो हवाई जहाज को टिकट ट्रेन को टिकट गर्नु पर्यो
0: हजुर
1: यी सबै सुविधा चाहिँ अहिले प्याक्स मा उपलब्ध छन् यी कुराहरू एकदमै सफलतापूर्वक अगाडि बढ़िरहेका छन् यसै प्रकारले अब हाम्रोमा टुरिज्म सम्बन्धी पनि सहकारी समितिहरू छन् मार्केटिङ सम्बन्धी अब एफपिओजहरू हुनुहुन्छ कोअपरेटिभ सोसाइटी एज ए अब गाउँठाउँमा भएका भनौँ अलैँची होइन अदुवा डल्ले
0: खुर्सानी
1: यी सबैको विपणनमा पनि तल्लो तहको सहकारी समितिदेखि लिएर गएर माथि सिम्फेट
0: सिम्प्याक्स
1: कोअपरेटिभसम्म हामी आबद्ध छौँ र यो
0: तालमेल छ
1: र अब यो भित्रीय मार्केट भनौँ राज्यभित्र देशभित्र अनि विदेशसम्म पनि सहकारी समिति मार्फत एउटा राज्यको ठूलो संस्थाद्वारा त्यो एक्सपोर्टसम्म पनि ती सामानहरू भइरहेका हामी देख्दैछौँ हुनसक्छ अब यी सबै कृषिजन्य सामानहरू बाहिर लान योग्य नहुन पनि सक्छन्
0: एकदमै हजुर
1: डिमान्डको आधारमा बजार चल्छ
0: हजुर
1: र अब यहाँ जुन प्रकारले हामीले उत्पादन गर्छौँ
0: हजुर
1: र त्यसलाई प्रशोधन गर्छौँ र हाम्रो ग्राहकको जुन एउटा अब उहाँको जुन डिमान्ड हुन्छ त्यो म्याच गर्यो भने चाहिँ हामी त्यसलाई विपणन गर्न सक्छौँ
0: हजुर
1: र यी कार्यक्रममा काहीँ न काहीँ भेल्यु चेनमा यो एउटा अब अर्ग्यानिक सामान बेच्नु एकदमै चुनौतीपूर्ण
0: कार्यक्रम
1: यसमा काहीँ न काहीँ यी सहकारी समितिहरू पनि यहाँ लागि परेका छन् र यसरी उहाँहरूले यस सम्बन्धी पनि फाइदा उठाइरहेका छन् र समाजमा अन्य क्षेत्र छन् जस्तो काहीँ स्वास्थ्य लाभका कार्यक्रमहरू पनि गर्ने गरिन्छ विभिन्न विषयमा दक्षता विकासका कार्यक्रमहरू गरिन्छ त यी विभिन्न कार्यक्रमद्वारा सहकारी समितिहरूले फाइदा उठाइरहेका छन् जो समाजमा छर्लङ्ग छ
0: र अब यो सहकारी आन्दोलनमा सामेल हुनुको निम्ति के कस्ता योग्यहरू चाहिन्छ होला यस विषयमा युवाहरूलाई विभागको तर्फबाट के भन्नु चाहनुहुन्छ होला सर
1: त्यसै त सहकारी समिति अब एउटा स्वैच्छिक आबद्ध संस्था हो
0: हजुर
1: स्वेच्छाले यदि म 18 वर्ष भन्दा माथिको छु
0: हजुर
1: र म आफ्नो कार्य सबैसँग मिलेर गर्न सक्छु यानि कि मेरो मानसिक स्थिति ठिकै छ
0: हजुर
1: भने म आफ्नो छिमेकीको छेउको सहकारी समितिमा आबद्ध हुन सक्छु तर अब त्यहाँको जुन एउटा समितिको संविधान भनौँ बाइलज भन्छौ हामी त्यो बाइलजमा मेल खाने हुनु पर्यो म यदि अब कुनै मार्केटिङ गर्न चाहन्छु मेरोमा म केही फलाउँछु फुलाउँछु म त्यसलाई मार्केटिङ गर्न चाहन्छु त्यो मार्केटिङ सोसाइटीपट्टि जानु पर्यो आबद्ध हुनु पर्यो होइन म ऋण लिएर कृषिजन्य कार्यहरू गर्छु म अदुवा रोप्छु म अलैँचीको निम्ति म अब अगाडि केही सोच्छु म कुनै सानो प्रोसेसिङ प्लान्टहरू लगाउँछु यस्तो सोच्नुहुन्छ भने चाहिँ फेरि तपाईँले प्याक्स यानि कि क्रेडिट कोअपरेटिभ सोसाइटीसँग आबद्ध हुनुपर्ने हुन्छ त उहाँहरूको त्यहाँ नियम हुन्छ कि मामुली 100-500 एउटा एडमिसन फिस दिनुपर्ने हुन्छ र उहाँहरूकै नियम अनुसार सेयर जस्तो प्याक्समा अब एउटा सेयरको मूल्य 100 रुपियाँ त्यसको 5 सेयर चाहिँ अनिवार्य रूपमा किन्नुपर्ने त्यस्ता किसिमका नियम हुने गर्छन् प्रत्येक समितिमा कसैले 5,000 राखेको हुन्छ सेयरको मूल्य कसैले 10,000 राखेको हुन्छ किनभने उहाँहरू अटोनोमस इन्स्टिट्युटहरू हो त उहाँहरूले प्रत्येक सदस्यले 5,000 उठाएर समिति खडा गरेको छ भने आउने नयाँ मेम्बरले पनि त्यति नै बराबरी दिएर आओस् भन्ने एउटा हुन्छ र साह्रै बेसी चाहिँ फेरि सहकारी समितिमा म यति म 2,00,000 रुपियाँ पैसा हालेर चाहिँ म तिम्रो सहकारी समितिमा सदस्य लिन्छु भन्न चाहिँ फेरि पाउनुहुन्न नियमले के भन्छ भने अब 1,00,000 रुपियाँ एउटा अथोराइज सेयर क्यापिटल भनेर निर्धारित भएको सोसाइटीमा 1/5 यानि कि 20,000 मात्रै एकजनाले सेयर हाल्न सक्छ यो चाहिँ के सुनिश्चित गरिएको हो भने सहकारी समिति चाहिँ एउटा बराबरीको प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने हुन्छ अब कसैले बेसी सेयर हाल्यो भने त पछि फेरि बेनिफिट लिने बेलामा पनि मैले बेसी पैसा लगाएको थियो मलाई बेसी पैसा चाहियो मलाई बेनिफिट बेसी चाहियो भन्ने कुरा हुन सक्छ भनेर चाहिँ सहकारी समितिमा चाहिँ 1/5 मतलब त्यहाँभन्दा बेसी लाखमा 20,000 भन्दा बेसी सेयर हाल्नु नपाइने
0: पाइँदैन
1: त्यस्तो प्रकारको एउटा नियम हुन्छ क्या
0: हजुर हजुर
1: अलिकति कम्ती हाल्यो भने बरु ठिकै छ, उहाँले 10 सेयर किन, एकजनाले 20 किन, ठिकै छ। तर अब साह्रै बेसी चाहिँ, किनभने यो चाहिँ एउटा त मैले अघि भनिहाले है, एउटा लेभल, एउटा बराबरी हातै मालोमा चल्ने संस्था हो, अर्को चाहिँ डेमोक्रेटिकली गभर्न संस्था हो। यहाँ यी समितिहरूले आफ्ना सेयरधारकहरूलाई इलेक्सन बकाइदा सिक्रेट ब्यालट प्रोसिजरद्वारा समितिका सञ्चालन मण्डली चुनिने गरिन्छ, छनौट गरिन्छ। तर ती त्यसरी इलेक्टेड अब 5 जना, 7 जना, 11 जना या त सबैभन्दा ज्यादा यदि हुन छ भने 21 समितिको यो कार्यकारिणी समिति हुन्छ। त ती कार्यकारिणी समितिले 5 आफ्ना योजनाहरू, आफ्ना कार्यक्रमहरू सेयर धारकको निम्ति गरेर अब फेरि 5 उहाँहरूको फेरि विदाई हुन्छ। अब अर्को 5 लागि भने फेरि उहाँहरू चयनित हुन सक्नुहुन्छ, तर लगातार फेरि तेस्रो 5 लागि पनि फेरि उहाँहरू चयनित हुन सक्दैन। त्यस्ता यी धेरै नियमहरू छन्। अघि नै हामीले भन्यौं कि एउटा मानौ यो सहकारी समिति एउटा कानूनन पञ्जीकृत संस्था हो, त्यसले गर्दा त्यहाँ सरकारद्वारा कानून नियम त्यो पालना गराइन्छ, त्यसले गर्दा त्यहाँ प्रत्येक सेयरधारकहरूले न्याय पाएको सरकार हेर्न चाहन्छ। त्यसैले गर्दा अब सदस्यता त लिनु पर्यो, तर आफूले मेल खाने ठाउँमा अनि आफूले पनि त्यहाँ गएर केही सहभागिता दिन सक्नु पर्यो, कन्ट्रिब्युट गर्न सक्नु पर्यो। हुन त एकजनाले यदि उहाँले सेयर मात्रै लिनुभयो भने पनि समितिको केही न केही बिजनेसबाट प्रफिट भए पश्चात उहाँलाई डिभिडेन्ड भनेर लिने गरिन्छ। तर सहकारी समिति त अगाडि बढ्छ, तब अगाडि बढ्छ जब चाहिँ सबैजनाले आफूले जानेका ज्ञान बुद्धिले सबै मिलेर काम गरिन्छ। अब काम गर्ने 10 फाइदा उठाउने उता 15-20 अरू त्यसै बसिरहँदा त ती 5-6 काम गर्नेलाई साह्रो पर्छ नि त। त्यसले गर्दा सहकारी समितिमा के हामी दिशा निर्देशन गर्न चाहन्छौ, आह्वान पनि गर्न चाहन्छौ भने सहकारी समितिमा युवा वर्गहरूलाई एकदमै हामी प्रोत्साहन गर्छौ र उहाँहरूले सहकारी समितिमा पसेपछि आफ्नो ज्ञान बुद्धि समय अनि थोरै पैसा पनि लगानी गरेर उहाँहरूले आफ्नो निपुणता त्यहाँ ख्याएर त्यो समितिलाई रूपान्तरित गरेर समाजलाई नै परिवर्तन गर्न सक्नुहुन्छ। अनि समाजलाई जब परिवर्तन गर्न खोजिन्छ आफू परिवर्तन कहिले हुन्छ थाहा नै हुँदैन, त यो मिठास चाहिँ सहकारी समितिमा छ।
0: हजुर हजुर हजुर, र धेरै खुसी लाग्यो सरसित भेटघाट गरेर। र हजुरले अब राष्ट्रिय सहकारी सप्ताह के कस्तो प्रकारले पालन गर्दै आइरहेको छ आदि विषयमा उहाँले हाम्रो समस्त श्रोतावर्गलाई स्पष्ट रूपले बताइदिनुभयो र आफ्नो बहुमूल्य समय हामीलाई दिनुभएकोमा सरलाई धेरै धेरै धन्यवाद छ।
1: धन्यवाद।
0: आउँदो दिनहरूमा फेरि पनि हामी सरसित भेटघाट गरेर अन्य विषयमा बातचित अवश्य नै गरौंला। र यति भन्दै सरसित बिदा लिन चाहन्छु। नमस्कार सर।
1: नमस्कार।
0: भर्खरै आदरणीय श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो गत सप्ताह 29 जुन 2026 6 जुलाई 2026 7 दिवसीय राष्ट्रिय सहकारी सप्ताह अनि यसको गतिविधि बारे र यसको निम्ति हुनुहुन्थ्यो सहकारी विभागका जोइन्ट रेजिस्ट्रार इन्द्रमणि अधिकारी। र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकैक्षणको निम्ति मनोरञ्जन गरौं, रमाइलो गरौं एउटा लोकगीत सुनेर।

लौ त श्रोताहरू, यसै लोकगीतको साथै आजको हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मका लागि म कार्यक्रम संचालक अर्पण थापालाई विदा दिनुहोस्। नमस्कार।

श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगा हर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुन्नुहोस् मौसम सम्बन्धित सामान्य जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार गान्तोक तथा वरपरका क्षेत्रको अधिकतम तापक्रम 20.5 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस एवं वर्षा 46 मिलीमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसम सम्बन्धित पूर्वानुमान अनुसार आकाशमा बादल छाउनका साथै हल्का वर्षा हुने सम्भावना रहेको सोही विभागले जनाएको छ।

श्रोता, अब हामी आजको रात्रि कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 रहेको छ विज्ञान दर्शन कार्यक्रम। यसैगरी 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत रहेको छ भने 7:25 सुनाउनेछौ नेपाली समाचार। श्रोता, यसैगरी पाश्चात्य संगीतको कार्यक्रम रहेको छ 7:35। साँझको 8:05 हामी सुनाउनेछौ जगजित सिंहको आवाजमा रहेको केही गीत गजल। 8:30 कार्यक्रम सुर संसार छ भने 8:45 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। रातिको 9:15 सोही केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम पैसाको कुराकानी रहेको छ भने रात्रिको 10:00 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसैगरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू पनि समाप्त हुनेछन्।

0: जनहित बजारी।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

0: श्रोता अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिशन मिलियन ओक ट्रीज बाय 2047 को शुरूआत गर्नुभयो। कार्यक्रमको उद्देश्य 2047 सम्म हिमालयी ओक वनहरूलाई पुनर्जीवित गरेर जल सुरक्षा, जैविक विविधता र जलवायु लचिलोपनलाई सुदृढ पार्नु हो। मिशन अन्तर्गत वहाँले पहिलो ओक बिरूवा रोप्नुभयो, ओक वन पुनर्स्थापना पुस्तिका जारी गर्नुभयो र नागरिकहरूलाई गुनासो, मानव वन्यजन्तु द्वन्द, खतरनाक रूखहरूको सूचना दिन र वन विभागका सेवाहरूसम्म पहुँच सक्षम पार्न कनेक्ट टू फरेस्ट टोल फ्री हेल्पलाइन 1926 शुरू गर्नुभयो। पछि श्री तामाङले बुलबुलेमा जेआईसीए समर्थित सिक्किम

0: जैविक विविधता संरक्षण र वन व्यवस्थापन परियोजना अन्तर्गत स्थापित सिक्किम वन प्रशिक्षण संस्थानको उद्घाटन गर्नुभयो। आज जेएन रोडको 9 माइलमा पर्यावरण पर्व कार्यक्रममा भाग लिएर गान्तोक फर्कने क्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ धरती आमाका लागि एक दिन मनाउन राज्यसँग सामेल हुनुभयो। धरती आमाप्रति सम्मानको प्रतीकात्मक संकेतको रूपमा सम्पूर्ण काफिलालाई रोकिएको थियो। बिहान 11 बजे गरिएको 7 मिनटको विरामले प्रकृतिमाझ शान्तिको अनुभूतिको क्षणको रूपमा काम गर्यो, जसले पर्यावरणको कदर गर्ने महत्वलाई जोड़ दिँदै यसको संरक्षणप्रति सामूहिक जिम्मेवारीको पुनः पुष्टि गर्यो। जिल्ला प्रशासनिक केन्द्र डीएसीले वन तथा पर्यावरण विभागसँगको समन्वयमा आज डीएसी गेजिङको परिसरमा सिक्किम पर्यावरण पर्व मनाउन ग्रीन प्लेज अर्थात हरित प्रतिज्ञा लियो। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण गर्ने र वातावरण मैत्री बानी सम्बन्धी महत्वबारे आफूले चिनेकाहरूलाई प्रेरित गर्न आफ्नो जीवनशैलीमा सबै सम्भावित परिवर्तनहरू गर्ने प्रतिबद्धता गरे। जिल्लाभरका कार्यालय प्रमुखहरूले पनि प्रतिज्ञा लिए। त्यस्तै मंगन जिल्लाले पनि पर्यावरण पर्व मनायो। डिभिजनल वन अधिकारी मंगन मन्जिल खरेलको उपस्थितिमा जिल्लापाल मंगन अनन्त जैनद्वारा डीएसी कम्प्लेक्समा हरित प्रतिज्ञा गरियो। प्रतिज्ञाले वातावरण संरक्षण, दिगो अभ्यासहरू र राज्यको समृद्ध प्राकृतिक सम्पदाको संरक्षणप्रति सबै सहभागीहरूको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो। सिक्किम सरकारको वन एवं पर्यावरण विभाग अन्तर्गत राज्यव्यापी रूपमा सञ्चालन गरिएको पर्यावरण पर्व 2026 को अवसरमा आज राज्यभरि नै ग्रीन प्लेजको आयोजना गरियो। यस अवसरमा सूचना एवं जनसम्पर्क विभागले पनि पर्यावरण संरक्षणको सन्देश दिँदै आज कार्यालय परिसरमा गृह विभागद्वारा जारी निर्देशन अनुसार विभागका निर्देशक सुनिल कुमार मोथेको नेतृत्वमा शपथ ग्रहण गरियो, जसमा विभागका सम्पूर्ण अधिकारी एवं कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सिक्किमका ग्रामीण विकास मन्त्री अरूण कुमार उप्रेतीले आज गेजिङ जिल्लाको मानेबुङ देन्ताम विधानसभा क्षेत्रमा दुई पूर्वाधार परियोजनाहरूको उद्घाटन र हस्तान्तरण गर्नुभयो। लगभग 3 करोड़ रूपियाँको लागतमा प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत कलेज खोलामा निर्मित बेली पुलको साथै बेगामा निर्मित ग्राम प्रशासनिक केन्द्रको वहाँले औपचारिक उद्घाटन गर्नुभयो। पुलको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाहरूका लागि यातायात अझ सुविधाजनक, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ। यो पनि विश्वास गरिन्छ कि परियोजनाले क्षेत्रको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। हिजो मंगन जिल्ला पुलिसको तत्वावधानमा जवाहर नवोदय वरिष्ठ माध्यमिक विद्यालय फोदोङ र फेन्सोङ उच्च माध्यमिक विद्यालयमा साइबर जागरूकता महिना अभियान सञ्चालन गरिएको थियो। फेन्सोङ उच्च माध्यमिक विद्यालयमा पहिलो सत्रको क्रममा एसडीपीओ मंगन रिंकु वोङमो भुटियाले साइबर सम्बन्धित अपराधहरू विशेष गरी साइबर ठगीको बढ़दो प्रवृत्तिलाई प्रकाश पार्नुभयो। दोस्रो सत्र मंगन जिल्लाका पुलिस अधीक्षक एलबी छेत्रीद्वारा जवाहर नवोदय वरिष्ठ माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो। श्री छेत्रीले यस्ता अपराधहरूबाट बच्नका लागि रोकथामका उपायहरू र शिक्षक तथा अधिकारीहरूलाई साइबर सम्बन्धित घटनाहरूको तुरन्त सूचनाको महत्वबारे बताउनुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: नमोङ्सु तरिगङ्तोगो म अलङ्लुङ्सु सेनुगो अङ्गे रङ्कब्लम।

आजको विज्ञान दर्पण कार्यक्रममा हामी स्मरण गर्नेछौ वैज्ञानिक एन्ड्रिको फर्मीलाई। एन्ड्रिको फर्मीको जन्म 29 सितम्बर 1901 रोमको इटालीमा भएको थियो। एन्ड्रिको फर्मी की आमा एक प्राथमिक स्कूलकी शिक्षिका थिइन्। एन्ड्रिकाको बाबुले कुनै नियमित शिक्षा पाएका थिएनन्, तर आफ्नो कड़ा मेहनतका कारण रेलगाड़ीको एक डिभिजनको प्रधान बनेका थिए। एन्ड्रिको फर्मीलाई नाभिकीय क्रिया अर्थात न्यूक्लियर रिएक्शनको खोजकर्ता तथा जन्मदाता भन्ने गरिन्छ। वास्तवमा उनी परमाणु ऊर्जाका जन्मदाता हुन्, किनभने उनले नै सबैभन्दा पहिला नाभिकीय श्रृंखला प्रक्रियाको आविष्कार गरेका थिए। उनले 21 वर्षको उमेरमा पिसा विश्वविद्यालयबाट भौतिक विज्ञानमा एक्स किरणको क्षेत्रमा डाक्टरेट उपाधि प्राप्त गरेका थिए। सन् 1827 उनी रोम विश्वविद्यालयमा भौतिक शास्त्रका प्रधानाध्यापकका रूपमा नियुक्ति भए। उनी कति योग्य व्यक्ति थिए भन्ने सन् 1929 उनलाई इटली एकाडेमीको सदस्य चुनियो। यो इटालीको महान सम्मान हो। उनले 10 वर्षको अथक परिश्रमबाट सन् 1934 एउटा मूलभूत खोज गरे। जब तत्वमा सरल गतिको न्यूट्रनलाई समावेश गरिन्छ, त्यस बेला पदार्थ रेडियोधर्मी हुन जान्छ र यसबाट विकिरण हुन्छ भन्ने तथ्य पत्ता लगाए। यस प्रक्रियामा एउटा तत्व अर्को तत्वमा परिवर्तन हुने गर्दछ। सन् 1933 उनले न्यूट्रोन नामक मूल पदार्थको परिकल्पना गरेका थिए। न्यूट्रोनद्वारा समायोजन गरेर उनलाई 80 नाभिक निर्माण गरे। त्यसबेला इटालीको परिस्थिति एकदमै खराब थियो। देशको शासक तानाशाह मुसोलिनी थिए। यसको फर्मीमा सोझो असर पर्न गयो, जसको कारण उनकी पत्नी यहुदी हुनु थियो। फर्मीका निम्ति सौभाग्यको कुरा के भयो भने, ती दिनमा उनलाई अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अतिथिका निम्ति आमन्त्रण गरिएको थियो। फर्मी आफ्नो परिवारका साथ अमेरिका गए र इटाली कहिले फर्किएनन्। सन् 1938 उनले भौतिक शास्त्रमा नोबेल पुरस्कार प्राप्त गरे। सन् 1939 उनी कोलम्बियामा प्रोफेसर बनेका थिए। सन् 1944 उनले अमेरिकाको नागरिकता प्राप्त गरेका थिए। कोलम्बिया विश्वविद्यालयमा उनले नियन्त्रित नाभिकीय श्रृंखला प्रक्रियामा न्यूट्रोनद्वारा युरेनियमको नाभिकीय श्रृंखला प्रक्रियाको खोज शुरू गरेका थिए। उनी न्यूट्रोनद्वारा युरेनियमको नाभिकीय तोड्न सफल भए। कयौं वर्षको महान परिश्रमपछि सन् 1942 उनको निर्देशनमा शिकागोमा पहिलो भट्टी बनाइयो। यस भट्टीमा परमाणु विखण्डद्वारा ऊर्जा उत्पन्न गरियो। यसले विश्वमा तहल्का मचायो। मानिसहरूले भने, इटालीको यो नाभिक आफ्नो आविष्कारद्वारा नयाँ संसारमा पुगिसकेको छ। फर्मीको समूहमा काम गर्ने वैज्ञानिक आइन्स्टाइनले पनि यस कुरामा जोड़ दिए। उनले भने, राष्ट्रपति रुजवेल्टलाई पत्र लेख्नुपर्छ र नाभिकीय विखण्डनद्वारा एक शक्तिशाली बम निर्माण हुन्छ भन्नुपर्छ। साथै के पनि भन्नुपर्छ भने, जर्मनीका वैज्ञानिकहरू यस प्रकारको बम विकासका लागि लागि परेका छन्। राष्ट्रपति रुजवेल्ट पनि परमाणु बम बनाउने कुरामा सहमत भए। उनले यस कार्यका निम्ति आर्थिक व्यवस्थापन गरे। गुप्त रूपमा फर्मी र उनका सहयोगीले परमाणु बम विकसित गर्ने कार्य गर्न थाले। यस कार्यका निम्ति मेनहेरन प्रोजेक्ट पूरा गरियो। यसपछि फर्मी परमाणु बम निर्माण गर्नका निम्ति लास अलाभोस गए। 16 जुलाई 1945 परमाणु बमको सफल परीक्षण सम्पन्न भयो। दोस्रो विश्वयुद्धमा यी बमहरू जापानको हिरोसीमा र नागासाकीमा खसालियो। जापानका दुई शहरमा लाखौंको धन जन क्षति भयो। लाखौं मानिसहरूको मृत्यु भयो। कयौं अन्धा र अपाङ्गा भए। विज्ञानको दुरूपयोग भयो भने यस्तै विनाश पनि गर्छ भन्ने भयानक उदाहरण यी दुई परमाणु बम विस्फोटले विश्वलाई सिकाएका छन्। दोस्रो विश्वयुद्धपछि फर्मी शिकागो विश्वविद्यालय आए। उनी नाभिकीय भौतिक शास्त्रको अध्ययन गर्न थाले। फर्मीको नामसँगै जोडिएको भौतिक शास्त्र अध्ययनका निम्ति एक संस्था स्थापना गरियो, जुन आज पनि अनेकौं क्षेत्रमा अनुसन्धान कार्यमा संलग्न छ। फर्मी आफ्नो समयका एक परिचित अध्यापक एवं अन्वेषक थिए। उनले भौतिक शास्त्रका कयौं पुस्तक समेत लेखेका छन्। आज विश्वका अनेकौं देशमा नाभिकीय भट्टी छन्, जुन समस्थानिक बनाउने र विद्युत उत्पादनका निम्ति प्रयोग गरिन्छ। यी सबै नाभिकीय भट्टीका रूपमा केही परिवर्तन भएको छ, तर मूल सिद्धान्त अहिले पनि फर्मीकै सिद्धान्तमा आधारित छ। चर्चाको उच्चतम शिखरमा पुगेका बेला उनको निधन भयो। मृत्युपछि उनको सम्मानमा एउटा तत्वको नाम फर्मियस राखियो। साथै उनकै सम्मानमा फर्मी पुरस्कार पनि स्थापना गरियो, जसले सालिन्दा विज्ञानका क्षेत्रमा असाधारण कार्यका निम्ति अमेरिकी वैज्ञानिकलाई पुरस्कार दिने गर्छन्। फर्मीपछि अब हामी फेरि स्मरण गरौं वैज्ञानिक अटो फन ग्वारिकेलाई।
अटुवन ग्वारिकेको जन्म एक शिक्षित र धनी परिवारमा भएको थियो। उनले लिप्जिङ विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। उनी एक प्रसिद्ध भौतिक शास्त्री, इन्जिनियर र दार्शनिक थिए। उनले वायु पम्प आविष्कार गरेका थिए। यस पम्पको सहायताले निर्वात, भ्याक्युम तथा पानीमा सास लिनका निम्ति वायुको महत्वका विषयमा अध्ययन गरे। सन् 1623 लिडन विश्वविद्यालयमा गणित र यान्त्रिक विज्ञान अध्ययन गरेका थिए। सन् 1631 स्वीडेनको गुप्तवास सेनामा इन्जिनियर पदमा नियुक्त भएका थिए। सन् 1646 1681 उनी मगडेबर्गको नगर प्रमुख र ब्रेन्डबर्गका मेजिस्ट्रेट पदमा नियुक्ति भएका थिए। सन् 1681 जर्मनमा एउटा भयंकर युद्ध शुरू भयो, जुन लगभग 30 वर्षसम्म जारी रह्यो। ओटोफन ग्वारिकेले यस युद्धमा महत्वपूर्ण योगदान दिएका थिए, तर उनको पक्षको पराजय भयो। शत्रुले मेगडेबर्ग कब्जा गर्यो र नगरलाई नराम्ररी नष्ट गर्यो। त्यस युद्धमा लगभग 30,000 व्यक्ति मारिएका थिए। सौभाग्यवश ग्वारिके भने बाँच्न सफल भएका थिए। युद्ध समाप्त भएपछि उनले नगरको पुननिर्माण गर्न धेरै मेहनत गरे। सरकारले उनलाई नगर प्रमुख बनायो। यो पद उनले 35 वर्षसम्म सम्हाले। नगर प्रमुख भए पनि विज्ञानप्रति विशेष रुचि भएका कारण उनी अनुसन्धानका निम्ति केही समय निकाल्थे। उनले कुनै पुस्तकमा अरस्तुको सिद्धान्त पूर्ण निर्वात असम्भव छ भन्ने पढेका थिए। उनका अगाडि यो कथन चुनौतीका रूपमा देखा पर्यो। उनलाई वायुमा भार हुन्छ भन्ने ग्यालिलियोको भनाई थाहा थियो। उनी टेरिसेलीद्वारा वायु दाब मापनमाथि गरिएको प्रयोगसँग पनि राम्ररी जानकार थिए। यी सबै अनुभवका आधारमा सन् 1650 निर्वात उत्पन्न गर्नका निम्ति उनले वायु पम्प आविष्कार गरेका थिए। यस पम्पबाट धेरै जसो उच्च सीमासम्म निर्वात उत्पन्न हुने गर्थ्यो। उनले यस पम्पलाई केही अन्य प्रयोगका निम्ति प्रयोग गरे। उनले के सिद्ध गरे भने प्रकाश त निर्वात भएर चलायमान हुन सक्छ, तर ध्वनि निर्वातबाट भएर चलायमान हुन सक्दैन। उनले के पनि प्रमाणित गरे भने निर्वातमा मैनबत्ती जल्न सक्दैन र जीवित जनावर पनि केही क्षणमै मर्छ। ग्यारिकेले कयौं किसिमका निर्वात मशिन बनाए। उनले तामाका दुई अर्धगोला बनाए, जसले एक अर्कामा फिट भएर एक पूर्ण गोला नै निर्माण गर्थे। यिनीहरूलाई मगडेबर्गको अर्धगोला नामले चिनिन्छ। यी गोलाको सहायताले उनले रिजेन्सबर्गमा बादशाह फडिन्द्र थर्ड सामु निर्वातको विशाल शक्ति प्रदर्शन गरेका थिए। उनले तामाद्वारा निर्मित दुई अर्धगोलालाई एक अर्कासँग लगाए, जसबाट 14 इन्च व्यासको एउटा बल निर्मित भयो। यो गोलामा एउटा छालाको टुक्रा अड्याए, जसलाई तारपिनमा बनेको मोमको घोलमा डुबाएर अर्धगोलाको जोड़ भएको स्थानमा अड्याए। एक अर्धगोलामा लागेको ढक्कनीलाई निर्वात पम्पसँग जोडिदिए। यसरी गोलाभित्रको वायु बाहिर निकाले। सन् 1663 उनले यस्तो जेनेरेटर बनाए, जसले स्थिर विद्युत उत्पन्न गर्छ। यो जेनेरेटर गन्धबाट निर्माण भएको थियो, जसलाई घुमाउँदा घर्षणद्वारा विद्युत उत्पन्न हुने गर्छ। सन् 1972 ग्वारिकेले गन्धको भकुण्डमा उत्पन्न हुने विद्युतले त्यसको सतहमा एउटा चमक उत्पन्न गर्छ भन्ने कुरा पत्तो लगाए। यस चमकलाई विद्युत प्रदीप्ति भन्ने गरिन्छ। यस प्रकार ग्वारिके पहिलो व्यक्ति थिए जसले विद्युत प्रदीप्ति आविष्कार गरे। ग्वारिकेले खगोल शास्त्र पनि अध्ययन गरेका थिए। उनले भनेका छन्, धूम्रकेतु नियमित रूपमा अन्तरिक्षमा आफ्नो स्थानमा फिर्ता आउने गर्छ। 80 वर्षको भएपछि उनी हेमबर्ग फिर्ता भएका थिए। फिर्ता भएको केही समयपछि सन् 1668 यी महान वैज्ञानिकको निधन भएको थियो। हस्त श्रोता, आजको विज्ञान दर्पण कार्यक्रममा सामेल गरिएका विषयहरू यति नै हुन्। आगामी अंकमा हामी यस्तै विषयहरू लिएर उपस्थित हुने नै छौं भन्ने वाचा गर्दै कार्यक्रमबाट विदा लिन चाहन्छौ। यसैले म दिलीराम दुलालाई पनि विदा दिनुहोस्। नमस्ते।

श्रोता यतिन्जेल सुनिरहनु भएको थियो डिलीराम दुलालद्वारा विज्ञान दर्शन कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। नेपाली अनुरोध संगीत कार्यक्रमलाई कुरेर बस्नुहुने हाम्रा तमाम संगीत प्रेमी श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै कार्यक्रमको प्रथम प्रस्तुति हामी सुनाउन गइरहेछौ गायक कलाकार रुस्तम लेप्चाको एकल आवाजमा। यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ गान्तोक पूर्व सिक्किमबाट सचिन सापकोटा, प्रमिल राई, बर्मेक दक्षिण सिक्किमबाट मोहन सापकोटा, प्रेम सापकोटा एवं डिलीराम सापकोटाले पनि यो गीत सुन्न चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् नेपाली अनुरोध संगीत कार्यक्रमको यो प्रथम प्रस्तुति।

श्रोता नेपाली अनुरोध संगीतलाई अघि बढ़ाउने क्रममा कार्यक्रमको हामी अघिल्लो प्रस्तुति लिएर आएका छौं। गायक कलाकार भक्तराज आचार्यको एकल आवाजमा यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ गान्तोक छमैलबाट रंजना कार्की। उहाँले यो गीत पाबुङ बर्मेक दक्षिण सिक्किममा बस्नुहुने आफ्ना आमा बुवालाई अनि सपरिवारलाई सुनाउन चाहनु भएको छ भने तिमी तार्कुमा बस्नुहुने आफ्नी प्यारी दिदी एवं उहाँको सपरिवारलाई सुनाउन चाहनु भएको छ। साथै सहपाठी साथी दीपिका एवं साथी रेणुका पौडेललाई पनि सुनाउन चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो दोस्रो प्रस्तुति।

श्रोता, यदि तपाईको रेडियो सेट अन छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट हजुरहरूकै पत्रमा आधारित रहने कार्यक्रम रमाइलो सांगीतिक नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं गायक कलाकार डेनी डेन्जोङपाको एकल आवाजमा। यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ गान्तोक पूर्व सिक्किमबाट रूपना शर्मा, खामदुङ पूर्व सिक्किमबाट सुशील शर्मा, किरण सुवेदी, श्वेता शर्मा, भगवान सुवेदी, मेघनाथ नेउपाने, दीपक ढकाल, कृष्ण नेउपाने, नारायण दाहाल एवं मनिता सापकोटाले पनि यो गीत सुन्न चाहनु भएको छ चा।

श्रोता नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउने क्रममा कार्यक्रमको यो अन्तिम प्रस्तुति हामी सुनाउन गइरहेछौं गायक कलाकार दीप श्रेष्ठको एकल आवाजमा। यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ पाँच माइल गान्तोक पूर्व सिक्किमबाट कला कोइराला, रूपा कोइराला, आशिका कोइराला, कृष्ण छेत्री, दीपा छेत्री, लक्ष्मी छेत्री एवं प्रकाश खरेलले पनि यो गीत सुन्न चाहनु भएको छ।

0: हस्तश्रोता, यसै गीतका साथमा आजको हाम्रो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ, सुनाउनेछौ नेपाली समाचार।
1: यो आकाशवाणी हो, चन्द्रप्रसाद शर्माबाट समाचार सुन्नुहोस्।

0: प्रस्तुत छन् प्रमुख समाचार। प्रधानमन्त्रीको भारत इण्डोनेशिया रणनीतिक साझेदारी अझ मजबूत बनाउन आह्वान। शिक्षा मन्त्रीले भन्नुभयो, भारतीय शिक्षाको विश्व विस्तारमा नयाँ अध्याय। अमित शाहद्वारा 70 लाख बिरूवा रोप्ने अभियानको शुभारम्भ। शिवराज सिंह चौहानद्वारा प्रगति परियोजनाको शुभारम्भ। अनि केरलको कल्लाडी नजिक सुरुङ निर्माण स्थलमा गएको पहिरोमा 3 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत इण्डोनेशिया रणनीतिक साझेदारीलाई अझ मजबूत बनाउन आह्वान गर्नुभएको छ। जकार्तामा इण्डोनेशियाको संसदलाई सम्बोधन गर्दै उहाँले यसबाट दुवै देशको समृद्धि बढ़नुका साथै क्षेत्रीय र विश्व शान्ति तथा स्थिरतामा पनि योगदान पुग्ने बताउनुभयो। प्रधानमन्त्री श्री मोदीले भारत र इण्डोनेशिया बीचको सम्बन्ध युगौं पुरानो रहेको, दुवै देशमा लोकतान्त्रिक मूल्य, आपसी विश्वास र साझा भविष्यको दृष्टिकोण रहेको उल्लेख गर्नुभयो। उहाँले रक्षा, समुद्री सुरक्षा, व्यापार, डिजिटल प्रविधि, शिक्षा, कृत्रिम बुद्धिमत्ता, एआई, महत्वपूर्ण खनिज, साइबर सुरक्षा र समुद्री सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। श्री मोदीले यूपीआई, शिक्षा, स्टार्टअप र नवप्रवर्तन जस्ता डिजिटल सार्वजनिक पूर्वाधारमा सहकार्य बढ़ाउन पनि आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, रामायणदेखि बोरोबुदुरसम्म फैलिएको साझा सांस्कृतिक सम्पदाले दुवै देश बीचको गहिरो सभ्यतागत सम्बन्ध झल्काउँछ। प्रधानमन्त्री श्री मोदीले वर्तमान सम्बन्धलाई भारत इण्डोनेशिया सम्बन्धको नयाँ अध्यायको शुरूआत भएको उल्लेख गर्दै भन्नुभयो,
1: भारत विस्तारवाद नहीं विकासवाद की नीति पर चलता है और इसलिए हम भारत में कहते हैं सबका साथ सबका विकास। आज मैं यही मंत्र यही भावना लेकर इंडोनेशिया के आप सभी सांसद सदस्यों के बीच आया हूं। भारत और इंडोनेशिया के बीच समुद्र ताजा भविष्य का केंद्र है।
0: केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो, भारतीय प्रबन्धन संस्थान आईआईएम बेंगलुरूलाई इण्डोनेशियामा एउटा विदेशी परिसर स्थापित गर्ने अनुमति मिल्नुले भारतको शिक्षा क्षेत्रमा एउटा नयाँ अध्याय जोड़िएको छ। यस प्रस्तावलाई प्रधानमन्त्री नरेन्द्र मोदीले इण्डोनेशिया यात्रा अवधि स्वीकृति दिनुभयो। उहाँले अघि भन्नुभयो, यतिको प्रतिष्ठित संस्थान विदेशी परिसरमा स्थापना हुनु भारतको ज्ञान परम्परा र शिक्षा प्रणालीको वैश्वीकरणको दिशामा एउटा महत्वपूर्ण पहल हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राष्ट्रिय राजधानीमा हरियाली बढ़ाउने उद्देश्यले एक पेड़ मां के नाम अभियान अन्तर्गत 70 लाख बिरूवा रोप्ने अभियानको शुभारम्भ गर्नुभयो। उहाँले सेन्ट्रल रिज स्थित राष्ट्रपति अंगरक्षक दल परिसर र नानकपुरा रिज क्षेत्रमा बिरूवा रोपेर अभियानको शुरूआत गर्नुभयो। यस अवसरमा विभिन्न विकास परियोजनाको उद्घाटन पनि गरियो। कार्यक्रममा दिल्लीका उपराज्यपाल तरणजीत सिंह सन्धु, मुख्यमन्त्री रेखा गुप्ता, केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव, दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसा तथा यातायात मन्त्री डाक्टर पंकज कुमार सिन्हा लगायतको उपस्थिति रहेको थियो। कृषि मन्त्री शिवराज सिंह चौहानले आज प्रगति परियोजनाको शुभारम्भ गर्नुभयो। यस परियोजनाको उद्देश्य 20,000 भन्दा अधिक कृषि उद्यमी र 20 लाख किसानलाई सशक्त बनाउनु हो। नयाँ दिल्लीमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री श्री चौहानले विकसित भारतको लक्ष्य हासिल गर्न कृषि विकास, समृद्ध गाउँ र समृद्ध किसान आवश्यक रहेको बताउनुभयो। उहाँले सरकार यस लक्ष्य प्राप्तिका लागि हरसम्भव प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो। श्री चौहानका अनुसार प्रगति कार्यक्रम अन्तर्गत 26,000 साना कृषि उद्यमीलाई तालिम प्रदान गरिनेछ। उहाँले यस्ता उद्यमीहरूले एक गाउँमा 100 देखि 200 किसानसँग सहकार्य गर्दै कृषि क्षेत्रमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। केरलको वायनाड जिल्लाको मेप्पडी स्थित कल्लाडी नजिक सुरुङ निर्माण स्थलमा लगातारको वर्षापछि गएको पहिरोमा 3 जनाको मृत्यु भएको छ। घटनामा माटो मुनि फँसेका 9 जना मजदूरको उद्धार गरी मेप्पडी सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। अन्य छ जना अझै बेपत्ता छन् र उनीहरू पहिरोमा पुरिएको आशंका छ। उद्धारका लागि अग्नि नियन्त्रण तथा आपदा उद्धार टोली परिचालन गरिएको छ। केरल राज्य आपदा प्रबन्धन प्राधिकरणका अनुसार सुरुङ निर्माणका क्रममा थुपारिएको माटो र ढुंगा लगातारको भारी वर्षाका कारण खस्दा सड़क समेत अवरूद्ध भएको छ। वायनाडमा हिजोदेखि लगातार भारी वर्षा भइरहेको छ। वायनाड र कोझिकोड जिल्लाका लागि रेड अलर्ट जारी गरिएको छ भने वायनाडका सबै शैक्षिक संस्थान भोलि बन्द रहने जनाइएको छ। यता जम्मू कश्मीरमा भारी वर्षाका कारण आज बिहान डोडा जिल्लाको थथरी क्षेत्रमा बादल फाट्दा धेरै घर अनि दोकानहरूलाई क्षति पुगेको छ। हाम्रा जम्मू संवाददाता अनुसार बादल फाट्नाले कसैको ज्यान गएको अनि घाइते भएको भने खबर छैन। उपराज्यपाल मनोज सिन्हाले स्थितिको जायजा लिन डोडाका उपायुक्तसित कुरा गरिनका साथै जिल्ला प्रशासनलाई प्रभावित परिवारलाई तत्काल राहत र सहायता दिन निर्देश दिएको बताउनुभयो। उहाँले अधिकारीहरूलाई राष्ट्रिय राजमार्ग 244 सफा गर्नका साथै पुननिर्माण कार्यमा गति ल्याउन र प्रभावित क्षेत्रमा सामान्य स्थिति बहाल गर्न त्वरित उपाय सुनिश्चित गर्ने पनि निर्देश दिनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले दिल्ली विश्वविद्यालयका 23 लाख भन्दा बढ़ी विद्यार्थीले लागू औषध मुक्त रहने प्रतिबद्धता जनाएकोमा प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले यति ठूलो संख्यामा विद्यार्थीले एकैसाथ गरेको प्रतिबद्धताले स्वस्थ सबल र समृद्ध भारत निर्माण प्रति उनीहरूले दृढ़ संकल्प झल्काएको बताउनुभयो। उपराष्ट्रपतिले देशभरिका विश्वविद्यालयलाई पनि यस अभियानमा सहभागी भई विद्यार्थीलाई लागू औषधबाट टाढा रहन प्रेरित गर्न आग्रह गर्नुभएको छ। श्री राधाकृष्णनले शिक्षण संस्थानहरूलाई नशामुक्त भारत अभियानमा सक्रिय रूपमा सहभागी हुन पनि आह्वान गर्नुभएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले भोगापुरम अन्तर्राष्ट्रिय विमानस्थलले एयरोड्रोम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै उद्घाटनका लागि तयारी पूरा गरिएको बताउनुभयो। विमानस्थलको निरीक्षणपछि उहाँले आन्ध्र प्रदेश सरकारले उद्घाटनको मिति तय गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनुरोध गरेको जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्र सरकार, राज्य सरकार र जीएमआर समूहको सहकार्यमा यो परियोजना निर्धारित समयभन्दा अघि नै सम्पन्न भएको हो। मन्त्री श्री नायडूले विमानस्थललाई वार्षिक 4 करोड़ यात्रु सेवा दिन सक्ने क्षमतासहित विकास गरिएको र यहाँ अन्तर्राष्ट्रिय स्तरका सुविधा उपलब्ध रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले यही जुलाई 9 हरियाणाका विभिन्न जिल्लाका इटाभट्टामा भएको भनिएको बन्धुवा मजदूरीसँग सम्बन्धित 86 मुद्दाको अनलाइन सुनवाई गर्ने भएको छ। आयोगका अध्यक्ष न्यायाधीश भी रामा सुब्रमण्यमको अध्यक्षतामा हुने सुनवाईमा सम्बन्धित अधिकारीहरूले बन्धुवा मजदूरको पहिचान, उद्धार र ई श्रम पोर्टलमा दर्ताको अवस्थाबारे जानकारी दिनेछ। सुनवाईमा बुधबार बधुवा मजदूरी उन्मूलन ऐन 1976 कार्यान्वयन, सर्वोच्च न्यायालयका आदेशको पालना तथा आयोगका उजुरीमाथि भएको कार्यवाहीको पनि समीक्षा गरिनेछ। आयोगले सुनवाईमा हरियाणा सरकारका मुख्य सचिव वा उहाँका प्रतिनिधि, श्रम आयुक्त तथा सम्बन्धित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ। वस्त्र मन्त्रालयका अनुसार राष्ट्रिय जूट बोर्डले जूट र भिस्कोसको मिश्रणबाट विशेष पोशाक तयार गरेको छ। यी पोशाक यस वर्ष राष्ट्रमण्डल खेलकुदमा सहभागी हुने भारतीय खेलाड़ी र टोलीका सदस्यले लगाउनेछन्। मन्त्रालयका अनुसार यस पहलको उद्देश्य दिगो वस्त्र प्रवर्धन गर्नुका साथै प्राकृतिक रेशाको क्षेत्रमा भारतको नवप्रवर्तन क्षमता प्रदर्शन गर्नु हो। राष्ट्रमण्डल खेलकुद 2026 लागि भारतीय टोलीको आधिकारिक पोशाक सार्वजनिक तथा विदाई समारोह आज नयाँ दिल्लीमा सम्पन्न भयो। कार्यक्रममा वस्त्र मन्त्री गिरिराज सिंह, युवा तथा खेलकुद मन्त्री डाक्टर मनसुख मांडविया र राज्यमन्त्री रक्षा खड्से सहभागी हुनुहुन्थ्यो। जम्मू कश्मीरमा श्री अमरनाथ यात्राले एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। वार्षिक तीर्थयात्राको 5 दिन आज पवित्र गुफामा दर्शन गर्ने यात्रीहरूको संख्यामा 1 लाखको आँकड़ा पार भएको छ। हाम्रा संवाददाता अनुसार आज दिउँसो 3 बजीसम्ममा 20,537 तीर्थयात्रीहरूले मन्दिरको दर्शन गरे। यसका साथै पहिलो 5 दिनमा पवित्र गुफा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीहरूको कुल संख्या 1,06,316 भएको छ। यसैबीच तीर्थयात्रीहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न सबै आवश्यक व्यवस्था गरिएको छ। कृषि तथा प्रशोधित खाद्य पदार्थ निर्यात विकास प्राधिकरणले झारखण्डबाट 2 मेट्रिक टन आम्रपाली आँपको पहिलो व्यावसायिक निर्यात दुबईमा गरेको छ। भारतको वाणिज्यिक तथा उद्योग मन्त्रालयका अनुसार यो आँप गुम्ला र देवघर जिल्लाका महिलाद्वारा सञ्चालित 3 किसान उत्पादक कम्पनीबाट खरिद गरिएको हो। यी कम्पनीहरू बिरसा हरित ग्राम योजना अन्तर्गत विकसित गरिएका हुन्। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। प्रधानमन्त्रीको भारत इण्डोनेशिया रणनीतिक साझेदारी अझ मजबूत बनाउन आह्वान। शिक्षा मन्त्रीले भन्नुभयो, भारतीय शिक्षाको विश्व विस्तारमा नयाँ अध्याय। अमित शाहद्वारा 70 लाख बिरूवा रोप्ने अभियानको शुभारम्भ। शिवराज सिंह चौहानद्वारा प्रगति परियोजनाको शुभारम्भ। अनि केरलको कल्लाडी नजिक सुरुङ निर्माण स्थलमा गएको पहिरोमा 3 जनाको मृत्यु। समाचार पूरा भयो।
2: पाक्योङ जिल्लाका प्रधानमन्त्री विश्वकर्मा योजनाका सबै दर्ता भएका लाभग्राहीहरूलाई हार्दिक निमन्त्रणा। एमएसएमई विकास कार्यालय गान्तोक छ। प्रधानमन्त्री विश्वकर्मा एक दिने सचेतना कार्यक्रम जान्नुहोस्,

श्रोताहरूले सुनिरहनु भएको थियो पाश्चात्य संगीतको कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ जगदीश सिंहको आवाजमा रहेको केही गीत गजल।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो जगजीत सिंहको आवाजमा रहेको केही गीत गजल। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता अब सुनाउनेछौ कार्यक्रम सुर संसार अन्तर्गत पण्डित कुमार शिवकुमार शर्माद्वारा सन्तुर वादन।

मीडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता रात्रिको समय 10 बजिसकेको छ र यो समय हो हाम्रो हजुरलाई विभिन्न हिन्दी फिल्मका गीतहरूका साथमा मनोरञ्जन गराउने। त आउनुहोस् यस हिन्दी फिल्मी गीतहरूको कार्यक्रम सुनिरहनुभएका सबै संगीत प्रेमी श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत जनाउँदै कार्यक्रमको पहिलो कोसेली सुनाउन गइरहेछौ। 2003 प्रदर्शित सुपर हिट चलचित्र कल हो नाको शीर्षक गीत कल हो ना हो, यो गीतलाई आफ्नो भावपूर्ण स्वरले सजाउनु भएको छ सोनू निगमले। जावेद अख्तारका मार्मिक शब्द र शंकर ईशान लोयको मधुर संगीतले सिंगारिएको यो गीतले जीवनको प्रत्येक पललाई प्रेम र आशाका साथ बाँच्न प्रेरित गर्छ। आउनुहोस् मन छुने यही अमर गीत कल हो ना हो।

श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै क्रममा अघिल्लो प्रस्तुति हामी सुनाउनेछौं सन् 2006 प्रदर्शित चलचित्र कवि अलविदा नहकेनाको मनसुने शीर्षक गीत, सोनु निगम र अल्का याग्निकको मधुर स्वरले सजिएको यो गीतमा प्रेम, विछोड र भावनाको गहिराईलाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ। जावेद अख्तारका मार्मिक शब्द र शंकर ईशान लोयको उत्कृष्ट संगीतले यस गीतलाई अझ विशेष बनाएको छ। आउनुहोस् मनका तारहरू स्पर्श गर्ने यही सदाबहार गीत कवि अलविदा नकहेना।

श्रोता यदि तपाईँको रेडियो सेट अंश भने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू श्रोता जीवनमा खुशी र पीड़ा मिलन र बिछोड़ यी सबै भावनाहरूलाई संगीतले अझ गहिरोसँग महसुस गराउँछ अब सुन्नु सन् 2001 प्रदर्शित फिल्म मनबाट उदित नारायण र अनुराधा पौडेलको सुमधुर स्वरमा सजिएको अत्यन्त लोकप्रिय गीत खुशियां और गम प्रेम समर्पण र आत्मीय सम्बन्धका भावनालाई अत्यन्त मिठासका साथ व्यक्त गरिएको यो गीतले आज पनि लाखौं संगीत प्रेमीको मन जितिरहेको छ उदित नारायण र अनुराधा पौडेलको भावपूर्ण गायनले गीतलाई अझ जीवन्त बनाएको छ त्यसैले अब धेरै समय नलिई मनका हरेक भावना चुने यो सदाबहार गीत खुशियां और गम सुनौं

श्रोता हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगा हर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, देशप्रेमको भावना शब्दले मात्र होइन, संगीतले पनि उत्तिकै गहिरोसँग व्यक्त गर्न सक्छ। अब प्रस्तुत हुँदैछ सन 1997 प्रदर्शित चलचित्र परदेशको अत्यन्त लोकप्रिय देशभक्तिपूर्ण संगीत आई लभ माई इण्डिया। हरिहरन र कविता कृष्णमूर्तिको यो सुमधुर स्वरमा सजिएको यस गीतमा भारतप्रतिको माया, आफ्नो माटोप्रतिको सम्मान र सांस्कृतिक गौरवलाई अत्यन्त सुन्दर ढंगले प्रस्तुत गरिएको छ। नदिम श्रवणको कर्णप्रिय संगीत र आनन्द बक्सीको अर्थपूर्ण शब्दले गीतलाई समयसँगै अझ लोकप्रिय बनाएको छ। आज पनि राष्ट्रिय भावना, सांस्कृतिक कार्यक्रम तथा विशेष अवसरहरूमा यो गीत उत्तिकै उत्साहका साथ गुन्जिने गर्दछ। आउनुहोस्, देशप्रेमको भावनाले भरिएको यही सदाबहार गीत आई लभ माई इण्डिया सुन्नुहोस् र संगीतसँगै आफ्नो मातृभूमिप्रतिको सम्मानलाई अझ गहिरो बनाउनुहोस्।

0: हजुर, यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्सदेखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हस्तश्रोता, यसै कार्यक्रमका साथमा आजको हाम्रो सम्पूर्ण कार्यक्रम यसै समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर उपस्थित हुनेछौं भन्ने बाचाका साथ अहिलेलाई भने आफू लगायत सम्पूर्ण आकाशवाणी टीम विदा चाहन्छौ। विदा दिनुहोस्। नमस्ते। शुभरात्री। जय हिन्द।